0: विस्तार निर्बाध व्यापार वित्तीय समन्वय र जनस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित छ। समझदारी पत्रमा हस्ताक्षर भएपछि काठमाण्डु र बेजिङले यसलाई अगाडि बढ़ाउन धेरै पटक पहल समेत गरेका छन् तर दुवै पक्षको चासोका बावजूद सेमिनार उच्च स्तरीय भेटघाट तथा भ्रमणमै महत्वाकांक्षी परियोजना सीमित रहेको छ। नौ वर्षमा नेपाल र चीनले बीआरआईको सैद्धान्तिक पक्ष यस अन्तर्गत अघि बढ़ाइने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाबारे छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी चीनले घोषणा गरेको छ तर पोखरा विमानस्थललाई बीआरआईको फ्रेमवर्कभित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। केही समयपछि यो विमानस्थल आयोजना अरबौं रूपियाँको भ्रष्टाचार प्रकरणमा जोड़ियो। हस्ताक्षरको नौ वर्ष बहसमै सीमित बीआरआई शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ।
1: राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा यही वैशाख 21 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गरेका छन्। राष्ट्रिय परिचय पत्र सर्भर नौ दिनदेखि डाउन, सेवाग्राही प्रभावित शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको हो।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: लागि यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भइपुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय कार्य समिति सदस्यमा 19 जना मनोनयन गरेको विषयमा पूर्ण बहादुर खड्का र शेखर कोइरालाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। आफूहरूसँगको परामर्श बिना गरिएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठोस पुगेको उनीहरूले बताएका छन्। मंगलबार

0: बिहान पूर्व कार्यवाहक सभापति खड्का र नेता कोइरालाले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए। केही व्यक्तिको मनोनयनले मात्रै कांग्रेसभित्रको संरचनागत विवाद समाधान नहुने निष्कर्ष उनीहरूले निकालेका छन्। मनोनयनमा परेका नेताहरूले भने यसलाई पार्टी एकताको दिशामा सकारात्मक कदम भनेका छन्।
1: उदयपुरको चौदण्डीगढ़ी नगरपालिकाले संघीय सरकारले ल्याएकै दिन सोमबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। स्थानीय सरकार संचालन ऐन 2074ले व्यवस्था गरेको अथवा तोकिएको समयभन्दा डेढ़ महिना अघि नै चौदण्डीगढ़ीले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
0: निजी तथा सरकारी विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वय कर्णाली प्रदेश प्रहरी अस्पताल तथा यातायात व्यवस्था कार्यालयको प्राविधिक सहयोगमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका साथ स्थित खुल्ला मंचमा विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो।
1: चितवनमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 41,000 भन्दा बढ़िरहेको छ। विघटित भूमि समस्या समाधान आयोग चितवनका अनुसार जिल्लाका 7 पालिकामा 24,762 अव्यवस्थित बसोबासीको संख्या सहित 41,282 भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको छ।
0: रेमिटेन्स आप्रभा वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुने अड्कलबाजी भइरहेका बेला वैशाखमा पनि चैतकै हाराहारीमा रेमिट्यान्स भित्रिने देखिएको हो। नेपालमा धेरै विदेशी मुद्रा ल्याउने केही रेमिट्यान्स कम्पनीहरूसँग गरेको कुराकानीमा वैशाखमा पनि कम्तीमा 2 खर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स आउने अनुमान गरिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिट्यान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ।
1: अब शेयर बजार शेयर अभौतिकीकरण कार्य संचालन निर्देशिका 2082 पारित नहुँदा करिब 36 कम्पनीका संस्थापक शेयर सूचीकृत हुन सकेका छैनन्। 2081 माघमा ओम मेगा श्री फार्मास्युटिकल्स लगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए, तर यी कम्पनीहरूको संस्थापक शेयर सूचीकृत हुन नसकेका हुन्।

0: 1000 मा
1: त्यसो वर्षभरि रिचार्ज गर्नुहोस्
0: र इन्स्टेन्ट लकी ड्र मार्फत
1: 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: देशो खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। पश्चिम एसियामा तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदैछन्। चीन मार्फत दबाव सिर्जना गरेर इरानलाई आफ्ना शर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ ओर्लन लागेका हुन्। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको आतिथ्यता गर्दा यिनै विषयमा बहस हुने आकलन गरिएको छ। शिखर सम्मेलनमा आपसी हित र द्विपक्षीय सम्बन्ध सुधारको मुद्दा ओझेलमा नपरोस् भन्नेमा पनि दुवै देशका अधिकारी सचेत देखिन्छन्। व्हाइट हाउसकी सहायक प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार बेजिङ पुग्नेछन्, बिहिबार शीसँग भेट्नेछन् र शुक्रबार अमेरिका फर्कनेछन्। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। त्यसबारे छलफलका लागि ट्रम्पसँगै एलन मस्क र टिम कुक सहित 16 ठूला कम्पनीका कार्यकारी संचालकहरू बेजिङ हुनेछन्।
4: अब खेल र खेलाड़ीका खबर। गोल संझाको साहस पछ्याउँदै स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा मंगलबार नेपाललाई 2 रनले पराजित गरेको छ। स्कटल्याण्डले किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई हराएको पहिलो पटक हो।
3: अब विचार तथा दृष्टिकोण। इयान ब्रेमरले नागरिक दैनिकमा लेख्नुहुन्छ, सन्तुलनको सौन्दर्य शीर्षकमा उहाँले लेख्नुभएको छ, लोकतान्त्रिक शासनमा स्पष्ट रूपमा शक्ति पृथकीकरणको व्यवस्था हुन्छ। निर्वाचनबाट सरकारमा पुगेपछि पनि संविधान र कानूनको पालना गर्नैपर्छ। त्यहाँ पुगेर गरिने हरेक काम र कदमको मूल्यांकन हुन्छ। निजी जीवन बिताइरहेको व्यक्तिले मात्र सार्वजनिक मूल्यांकन र परीक्षाबाट गुज्रिनु पर्दैन।
4: प्रधानमन्त्री बालेनलाई सुकुम्बासीको पत्र शीर्षकमा राजेश विद्रोहीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। पुस्तौंदेखि बसोबास गरेको जमीन छ तर नागरिकता नहुँदा पूर्जा छैन। पुस्तौंदेखि बसोबास गरेको गाउँ, ब्लक, बहाल, बिटोरी जस्ता जग्गा सरकारी भनिए पनि व्यक्तिहरू पुस्तौंदेखि बसोबास गर्दै आएका छन्। पटक पटक नापी भयो तर लाल पूर्जा दिइएन। इतिहासदेखि नै मध्यम, कमजोर, निमुखा, दलित र सीमान्तकृत वर्ग दमन, शोषण र उत्पीड़नको शिकार हुँदै आएको छ। त्यसैले गहिरो छानबिनपछि उचित व्यवस्थापन, पुनर्स्थापना र लोकतान्त्रिक मानवीय प्रत्याभूति गराउन सक्नु नै आजको राज्यको प्रमुख दायित्व हो।
3: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
7: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: आधारमा बजेट दिइने 15 दिन बिदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घाखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
3: चीनसँगको पारस्परिक कानूनी सहायता कानूनी सहायता 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब, बैंकको ब्याज दर भन्दा महँगी धेरै।
2: सुदूरपश्चिम मधेश र कर्णाली एसई नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै।
3: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा,
2: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुला हराउँदै संकटा सेमी फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा अर्घाखाँचीमा भएको दुर्घटनाको प्रसंग।
3: अर्घाखाँचीको पारनी गाउँपालिकाको दुर्गा फाँट कुरेलेमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु भएको छ, 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन सड़क खण्ड अन्तर्गत पानिनी 8 कुरेले फाँट नजिक दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको थियो भने जिल्ला प्रहरीकारले अर्घाखाँचीका प्रमुख डीएसपी दीपस बहादुर जीसीका अनुसार 1 जनाको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जनाइएको छ। घटनामा मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 बस्ने 78 वर्षीय राममाया बस्नेत, 78 वर्षीय कै बिन्दु कुंवर पर्वत जिल्लाको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभएको छ। त्यस्तै घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालमा रहेका घाइतेहरूलाई पनि थप उपचारका लागि भैरवा मेडिकल पठाइएको छ। घटना अधिकांश मोदी गाउँपालिका पर्वतका बासिन्दा रहेको प्रहरीको भनाइ छ। सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध1 ख 504 नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
5: घुम्ती पाल्पा सड़क खण्डमा सुपा देउरालीबाट पर्वत जिल्लातर्फ यो अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन। त्यसमा चाहिँ ध1 ख 504 नम्बरको बस अनियन्त्रित भइक सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेका छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अर्घा हाजिर, केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
2: सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको हिजो जारी गरिएको सूचना अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागि छ। दाइजो नलिई आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
6: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौ होइन र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजू गरेर भेरिफाई गरेर किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजू गरेर त्यो दिन सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौं।
2: गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यसले दाइजो मुक्त समाज निर्माण गर्नको लागि केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तराईका जिल्लाहरूमा अझै पनि बाल विवाह र दाइजो प्रथा उन्मूलन हुन नसकेको भन्दै विभिन्न समयमा सचेतनामूलक अभियान सञ्चालन हुँदै आए पनि अझै अन्त्य हुन सकिसकेको छैन।
3: मुद्रास्फीति भन्दा निक्षेपको ब्याज दर सस्तो भएपछि बचतकर्ता सीधै मारमा परेका छन्। यसले गर्दा बचतकर्ताले समय अगावै मुद्दती निक्षेपबाट बचत र चालू खातामा रकम सार्ने क्रम बढ़ेको छ। 2082 चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारतीय औषध ब्याज दर 3.40% पुगेको छ भने मुद्रास्फीति 4.47% रहेको छ। मुद्रास्फीति भन्दा कम ब्याज दरमा बैंकमा पैसा राख्नु भनेको निक्षेपकर्ताले घाटा बेहोर्नु हो। विज्ञहरूले निक्षेपको ब्याज दर बढ़ाउने उपाय खोज्नुपर्नेमा जोड़ दिइरहेका छन् तर बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याज दर बढ़नुको साटो झन घट्दै गइरहेको छ। पूर्व गवर्नर दिपेन्द्र कुमार छेत्रीले ब्याज दर कम हुँदा अहिले मुद्दती निक्षेपको हिस्सा पनि घट्दै गइरहेको बताउनुभयो। यस्तो अवस्थामा डिससेभिनको चरित्र देखा पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त समेत गर्नुभएको छ। लगानी गर्न सुरक्षित वातावरण नभएका कारण निजी क्षेत्रले हिम्मत नगर्दा सबैतिर समस्या सृजना भएको समेत बताउनुभयो। अहिले बचतकर्ता निरह भएको उहाँको टिप्पणी छ। छेत्री भन्नुहुन्छ घरमा पैसा राख्यो भने चोरेर लान्छन् कि भन्ने डर हुन्छ तर बैंकमा राखेपछि दुई चार पैसा उनीहरूको खाए खाउन् भन्ने हुन्छ। विस्तारै शुल्क तिरेर राख्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो। घट्दो ब्याज दर बढ़ाउनका लागि सरकारले साना व्यवसायहरूको मनोबल बढ़ाउनुपर्ने समेत उहाँले बताउनु भएको छ।
2: नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा आलोचना गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमै कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाउनुभयो। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिज हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन उहाँले भन्नुभयो। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसदबाट बाहिरिनु भएको थियो। थापाले यस विषयमा सरकारको जवाब समेत माग गर्नुभएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाउनुभयो। आङदेम्बेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको पनि उल्लेख गर्नुभयो। अरू राजनैतिक दलका नेता र सांसदहरूले पनि त्यस विषयमा धारणा राखेका थिए।
3: सरकारले भू उपयोग ऐन संशोधन गरेसँगै वर्गीकरण गरिसकेका पालिकाले एकपटक भू उपयोग परिवर्तन गर्न पाउने भएका छन्। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत सरकारले भू उपयोग ऐन 2076 दफा 4 उपदफा 2 क थपसँगै भू उपयोग परिवर्तन गर्न पाउने भएको हो। ऐनको दफा 8 भू उपयोग परिवर्तन गर्न नहुने उल्लेख छ। दफा 8 उपदफा 1 एउटा प्रयोजनका लागि वर्गीकृत जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भू उपयोग परिवर्तन गर्न नपाइने पनि बताइएको छ। दफा 8 उपदफा 2 उपदफा 1 जेसुकै भएको लेखिएको भए पनि कुनै व्यक्तिले निजको हक भोकमा रहेको जग्गा निर्धारित प्रयोजनमा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भए त्यसको आधार र कारण खुलाई सम्बन्धित स्थानीय भू उपयोग परिषदमा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ। लगतै सरकारले ऐन संशोधन गरी उपदफा 2 क थपिएको छ। थपिएको उपदफा 2 क मा उपदफा 2 बमोजिम प्राप्त निवेदन मनासिपदेखि एकपटकका लागि स्थानीय भू उपयोग परिषदले भू उपयोग परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या।
7: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यो अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बनाउँ म भेट लेछु, टाइम पनि इम्प्रुभ गर्छु।
3: चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कानूनी हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। आर्थिक सूचाङ्कमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11-12 को नतिजा कर्णाली, मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्रै उत्तीर्ण भयो भने मधेसबाट 58% र कर्णालीमा 59% विद्यार्थीहरू कक्षा 11 भर्नाका लागि योग्य भएका छन्। लुम्बिनीमा पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ। त्यस्तै चौधरी चरणको राजस्व 750 ग्राम घिउ शीर्षकमा केदार शिवाकोटीले दोलखाबाट खबर लेख्नु भएको छ। दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब 400 याक चौरी र 40-50 घोड़ा चरणका लागि लगिने गरिएको छ। त्यस्तै रेमिटान्स आप्रवाह वैशाखमा पनि उच्च, चैतकै हाराहारी भित्रिने शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ भने रेमिटान्स आप्रवासन वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिटान्स प्रभावित हुने आकलनका बीचमा वैशाखमा पनि चैतका हाराहारीमा रेमिटान्स भित्रिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिटान्सको तथ्याङ्क मात्रै सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार गत चैतमा मात्रै करिब 2.9 खर्ब रूपियाँ रेमिटान्स मुलुक भित्रिएको हो।
2: मित्रीपन्नामा स्थानीय तह उपनिर्वाचन टर्दै शीर्षकमा राजेश मिश्रले लेख्नुभएको खबर छ। एक वर्षभन्दा बढ़ी पदावधि बाँकी रहे मात्र उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 31 वैशाखपछि रिक्त पदमा उपनिर्वाचन गर्न नमिल्ने भएको छ। मनोनयनले मत्थर भएन कांग्रेसको विवाद शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। परामर्श बिनै सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै पूर्णबहादुर खड्का र शेखर कोइरालाको असन्तुष्टि छ। देउबा पक्षले कोशी प्रदेश स्तरीय भेला गरेको छ। बागमतीमा पनि भेलाको तयारी भइरहेको छ। देउबा पक्षीय नेता मीनबहादुर विश्वकर्माले व्यक्ति व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुन्छ भनेर टिप्पणी गर्नुभएको छ। प्रदीप अधिकारी विरूद्ध अख्तियार प्रमुखमाथि धम्कीको पनि मुद्दा शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा महाकाली सिंचाई आयोजनाको जग्गा अधिग्रहण आधा घट्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। राष्ट्रिय गौरवको महाकाली सिंचाई आयोजना निर्माणका लागि अधिग्रहण गर्ने भनिएको कुल जग्गा मध्ये आधा आवश्यक नपर्ने भएको छ। आयोजनाको नयाँ संशोधित गुरू योजना अनुसार कुल 600 देखि 650 हेक्टर जमीन अधिग्रहण गरे पुग्ने भएको हो। स्मार्ट लाइसेन्स 12.5 लाख छापिए असारसम्ममा 17 लाख पुग्ने शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब भएको बारेमा अजबी पौडेलले लेख्नु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको हो। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्तर समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलेमतको रूपमा पनि कतिपयले शंका गर्न थालेका छनृ नयाँ पत्रिका दैनिकमा सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरफेर बजेट वितरण गर्नु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना सुनाउनुभयो। शिक्षा र उच्च शिक्षा सहित 4 वटा ऐन जारी गर्ने तयारी छ। शिक्षकलाई राजनीतिबाट मुक्त गरिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै गरेको बारेमा नवराज मैनाली लेख्नुहुन्छ। हस्ताक्षर भएको 6.5 वर्षपछि चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ गएको हो। सरकारले आन्तरिक प्रक्रिया पूरा गरी बिहिबारदेखि सन्धि औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ। फौजदारी कार्यवाहीको कागजात तामेल गर्ने, व्यक्तिहरूको बयान तथा बकपत्र गराउने, प्रमाणको कागजात प्रमाण तथा अभिलेख उपलब्ध गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने, शनाखत गर्ने, निरीक्षण वा परीक्षण गर्नेदेखि अनुसन्धानका लागि व्यक्तिलाई हिरासतमा राख्नेसम्मका प्रावधान सन्धिमा समावेश गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा पर्यटनमा जोडियो महशिकार शीर्षकमा नवीन राज कुइकेलले लेख्नु भएको यो खबर छापिएको छ। लमजुङबाट लेखिएको खबर हो। कहाली लाग्दो भीर, माथि हेर्दा टोपी खस्ने छाङ्गा छुर ठाडो भीर अनि भीरका कापमा लहरैरहेका भीर मौरीका गोला। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँको छिप्ली भीरको पहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीर मौरीको गोलाबाट मह काट्न स्थानीय मह शिकारीको होडबाजी नै चल्ने गर्छ। कहाली लाग्दो भीरमा डोरीको सहारामा झुण्डिएर गरिने यस्तो मह शिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाखका साथ हेर्ने गरेका छन्। मह शिकार गर्नु पूर्व भीरमौरी रहेको पहराको सिरानमा वन देवताको पूजा गर्ने परम्परा पनि छ। विश्वमा नै विरलै हुने यस प्रकारको मह शिकार लमजुङको भीर पहरामा देख्न सकिन्छ। विद्यालयमा 15 दिन विदा कटौती शीर्षकमा अर्को खबर छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा अर्थात शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गर्नु परेको बताएको छ। नागरिक दैनिकमा उल्झनमै भारतसँगको सुपुरदगी सन्धि शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छापिएको छ भने राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन भएको छ। सेवाग्राही प्रभावित भएको बारेमा टपेन्द्र कार्कीले लेख्नु भएको छ। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले आफ्नो भूमिमा इरानले कुनै सैन्य उद्देश्यका लागि विमान नराखेको बताएको छ। इरानी विमान पाकिस्तान एयरपोर्टमा रहेको समाचार बाहिरिएपछि पाकिस्तानले खण्डन गरेको हो। इरान र अमेरिकी विमान युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्नो देशमा फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नभएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका समितिका प्रवक्ताले उक्त टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले क्युबाले संकटको सामना गरिरहेको समेत उल्लेख गरिएको छ। क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वाशिङटनको प्रबुद्ध बढ़ाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युबाली सरकारलाई अपदस्थ गर्न खोजेको पनि अटकलबाजी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
2: साझा खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल प्रिमियर लीग 2081 एनपीएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपलाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयले भनेको छ। पहिलो संस्करणको एनपीएलमा अनियमितता भएको विषयमा क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न निर्देशन दिएको हो। असहयोग गरे कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। खेलकुद मन्त्रालयका उपसचिव जगदीश पोखरेलले मन्त्रीको निर्देशन अनुसार नै प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। नेपाल आईसीसी क्रिकेट विश्वकप लीग दुईको सिरिजमा स्कटल्याण्डसँग डकोर्थ लेविस नियम अनुसार दुई रनले पराजित भएको छ। त्रिवी क्रिकेट मैदानमा हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकोर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिनुभएको थियो। नेपालले 221 रनको लक्ष्य पछ्याउँदा उपकप्तान दिपेन्द्र सिंह ऐरी र गुलशन झाले जीतको भरपूर प्रयास पनि गर्नुभएको थियो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड विरूद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक 4 विकेट लिनुभएको थियो। संकटा क्लबले बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमी फाइनल स्थान पक्का गरेको छ। संकटाले हिजो कपिलवस्तु 11-1 को फराकिलो गोल अन्तरले जीत निकाली अन्तिम 4 को स्थान पक्का गरेको हो। र फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ। सन् 2030 को विश्वकप 3 महादेशमा 6 राष्ट्रले आयोजना गर्दैछन्। डिसेम्बर 11-2024 फिफाले 2030 को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो।
3: स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या रिपोर्ट लगायतका खेल क्षेत्रको विकासका लागि संरचना सुधारको आवश्यकता रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौ, डढेलो रोकौं, वन जंगल जोगाउ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब खेल क्षेत्रमा सुधारको कुरा। पछिल्ला वर्षहरूमा देशका विभिन्न स्थानमा खेलकुद गतिविधिहरू बढ़िरहेका छन्। खेलसँग सरोकार राख्ने राष्ट्रिय अभियानले केही सुधार र सजिलो बनाए पनि स्थानीय वा क्षेत्रीय स्तरमा संरचना र प्रणाली नबन्दा खेलाड़ीलाई समस्या छ, तर पनि उनीहरूले सफलता पाइरहेका छनृ।
13: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नु भएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
7: सोचेको थिएँ अब फर्स्ट नै हाल्छु भनेर, अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बनाउँछ म भेट लेछु, टाइम पनि इम्प्रुभ गर्छु।
13: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
14: योभन्दा अगाडि घोराईमा 10 किलोमिटर खेल्यायो, त्यो पछाडि ट्रेनिङ नै भएन। सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो।
13: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रुचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
14: यस्तो बाटोहरूमा आफूले ट्र्याक नाचेर त्यसमा गर्छ, म यसमा त्यही भएर अगाडि पनि हुन्थे, आर्मीतिरै फिल्डमा भए गरी दौड तयारी गर्दैछु।
13: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार को मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
7: एकदमै खुसी लागिरहेको।
13: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
15: स्कूलहरू बन्द भएको र भर्खरै हालसालै खुलेको हुनाले सहभागिता अहिले न्यून रहेको छ, त्यति खासै भएन भन्ने अनुसारको चाहिँ नि त्यो सहभागिता देखिएन। किन आज फेरि जानेहरूले गर्दाखेरि कुनै अलिकति डिस्टर्बेन्स छ, टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी।
13: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन प्राप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
16: तर अझै मोर पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो, मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन। अन्त पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू मैले नेपालगंजमा धेरै देखेको छु।
13: नेपालगंजलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँके।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थीको संख्याका आधारमा बजेट दिइने, 15 दिन विदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
2: चीन संघको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब, बैंकको ब्याजदर भन्दा महँगी धेरै।
3: सुदूरपश्चिममा मधेस र कर्णाली एसटी नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै।
2: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यूबासँग वार्ताको घोषणा।
3: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा माथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै संकटा सेमी फाइनलमा।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा राजनैतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय र त्यस अनुसार ल्याइएको अध्यादेशको प्रसंग, त्यसपछि अब सरकारले कसरी नियुक्ति प्रक्रिया अगाडि बढ़ाउँछ भन्ने विषयमा धेरैले चासो व्यक्त गरिरहेको देख्न सकिन्छ। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, 2 व्यक्ति छन्, 1 महिला 1 पुरूष, र त्यहाँ पुरूष जो छन् जसले उनलाई केही हाँस्दै गरेको अथवा उनको खिसिटिउरी गरेको जस्तो भाव पनि देखिन्छ। त्यहाँ नजिकै रहेको महिलाले भनेको केही प्रश्नमा जवाब दिए जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, पुराना दलबाट राजनैतिक नियुक्ति पाएकाहरूको जागिर चट, अब नयाँहरूको लाइनमा उभिनुपर्छ कि क्या हो।
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: नेपाल पे क्यूआर मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
3: कमिंग अप नेक्स्ट कान्तिपुर डायरी।

चीनबीच बीआरआई समझदारी पत्रमा हस्ताक्षर भएको नौ वर्ष पूरा परियोजना अघि बढ्न नसक्दा बहसमै सीमित नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद छाडेकोमा प्रधानमन्त्रीको सर्वत्र आलोचना संसदको गरिमा कायम गर्न प्रधानमन्त्री शाहलाई विपक्षी दलहरूको आग्रह पश्चिम एसियाको युद्धका बावजूद पनि रेमिट्यान्स भित्रिने क्रम बढ्दो मासिक 2 खर्ब भन्दा बढ़ी आइरहेको तथ्याङ्क अमेरिकी राष्ट्रपति ट्रम्प आज चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा राख्दै इरान युद्धको विषयमा छलफल हुने अनुमान र आईसीसी विश्वकप लीग 2 को सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। हुनेछ
2: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
3: नेपाल र चीन बीच बीआरआई समझदारी पत्रमा हस्ताक्षर भएको 9 वर्ष पुगेको छ। दुई देशले सन् 2017 मे महिनामा औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। त्यसपछि काठमाडौँ र बेजिङले बीआरआईलाई अगाडि बढ़ाउन धेरै पटक पहल गरेका छन्। तर दुवै पक्षको चासोका बावजूद सेमिनार, उच्च स्तरीय भेटघाट तथा भ्रमणमय बीआरआई परियोजना सीमित छ। कान्तिपुर कर्मी अनिल गिरीले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौ।
4: नेपाल चीन समझदारी पत्रमा उल्लेख भए अनुसार बीआरआई को मुख्य लक्ष्य नीतिगत समन्वय, पूर्वाधार कनेक्टिभिटी, निर्वाध व्यापार, वित्तीय समन्वय र जनस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित छ। विगत 9 वर्षमा नेपाल र चीनले बीआरआई को सैद्धान्तिक पक्ष, यस अन्तर्गत अघि बढ़ाइने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाका बारेमा छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी घोषणा चीनले गरेको छ। तर पोखरा विमानस्थललाई बीआरआई को फ्रेमवर्क भित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। केही समयपछि यो विमानस्थल आयोजना अरबौं रूपैयाँको भ्रष्टाचार प्रकरणमा जोड़ियो। यसबाहेक नेपालमा यस परियोजना कार्यान्वयनको उल्लेख्य प्रगति केही भएको छैन। नेपालमा चीनसँग राम्रो सम्बन्ध राखेका सरकारहरू हुँदा पनि यस परियोजनाले गति लिन सकेन। अहिले काठमाडौँमा बालेन्द्र शाहको नेतृत्वमा गठन भएको शक्तिशाली नयाँ सरकारले बीआरआईलाई हेर्ने दृष्टिकोण र विगतका सम्झौता कार्यान्वयन गर्ने विषयमा हुने भावी सहमतिलाई लिएर आम चासो छ। यसबारे ऋणको ढाँचादेखि लगानीको खाकासम्म छलफल भएका थिए। तर दुवै पक्षले विगतमा बीआरआई अन्तर्गतका आयोजनाहरूमा पूर्ण रूपमा सहमति जुटाउन सकेनन्। केही जानकारहरूले नयाँ सरकारले बीआरआई अन्तर्गतका आयोजनाहरूको पुनरावलोकन गरेर नयाँ शुरूआतको संकेत दिन सक्ने बताएका छन्। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बीआरआई कार्यान्वयनबारे दुई पक्षबीच महत्वपूर्ण छलफल हुन बाँकी नै रहेको बताए। परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र अन्य मन्त्रीहरूसँगको भेटमा चिनिया पक्षले पनि परिवर्तित समयमा बीआरआई कसरी अघि बढ़ाउने भनेर ठोस चासो व्यक्त गरेको छैन। बढ़दो अमेरिकी प्रभावले काठमाडौँमा चीनको मुख्य रणनीतिक र सुरक्षा चासोलाई कमजोर बनाउन सक्नेतर्फ चिनिया पक्ष संवेदनशील देखिएको भेटघाटमा संलग्न अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार तिब्बती शरणार्थी मुद्दा र चिनिया लगानीका आयोजनाहरूमा भइरहेको ढिलाइको विषय पनि चिनिया राजदूतले उठाएका थिए। सन् 2017 बीआरआई समझदारी पत्रमा हस्ताक्षर भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बेजिङ भ्रमणका क्रममा गएको नेपाली प्रतिनिधि मण्डलले चीन समक्ष 35 वटा आयोजना प्रस्ताव गरेको थियो। चीनको अनुरोधमा सो सूचीलाई 9 वटामा झारिएको थियो। यसमध्ये केरूङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बाहेक बाँकी 8 वटा आयोजनामा कुनै प्रगति हुन सकेन। डिसेम्बर 2024 बेजिङमा नेपाल र चीनबीच बीआरआई को विस्तृत फ्रेमवर्क हस्ताक्षर भयो। यसमा नेपाल र चीनबीचको स्पष्ट बीआरआई ढाँचासँगै 10 वटा आयोजनामा पुनः छलफल गर्ने विषय उल्लेख थियो। तर ती 10 वटा आयोजनाको पछिल्लो अवस्थाबारे कुनै पनि सरकारी निकायसँग निश्चित जवाफ छैन। चीनका लागि पूर्व नेपाली राजदूत कृष्ण प्रसाद ओलीले बीआरआई कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको बताए। उनले यस अन्तर्गतका ठूला आयोजनाहरू कार्यान्वयन गर्नुपर्ने बताए। काठमाडौँ स्थित थिंक ट्याङ्क सेन्टर फर सोशल इनोभेशन एण्ड फरेन पोलिसीद्वारा प्रकाशित एक ब्रिफिङ अनुसार छिमेकी भारत र विश्व शक्ति राष्ट्र अमेरिका जस्ता प्रमुख साझेदारहरूले बीआरआई प्रति बनाएको दृष्टिकोणले नेपालको बुझाइलाई पनि प्रभावित गरेको छ। यस्तो अवस्थामा अबको मुख्य चासो बीआरआई बारे बेजिङसँग नेपाल सरकार कसरी प्रस्तुत हुन्छ भन्ने नै हो।
2: चालू आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कमा आधारित भई नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा गत चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 4.47% र औसत उपभोक्ता मुद्रास्फीति 2.39% पुगेको छ। प्रस्तुत छ आर्थिक र वित्तीय अवस्थाबारे तयार पारिएको एक सामग्री कान्तिपुर सविस्तारमा। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा मुद्रास्फीति तलब तथा ज्याला विदेशी विनिमय सञ्चित चालू खाता सरकारी खर्च र राजस्व निर्यात आयात व्यापार घाटा विप्रेषण प्रवाह अन्तर्राष्ट्रिय बजार मूल्य र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रभावित कर्जा लगायत महत्वपूर्ण आर्थिक सूचाङ्कहरूको विश्लेषण गरिएको छ। तथ्याङ्कका अनुसार कुल विदेशी विनिमय सञ्चित 3,494.73 करोड़ रूपियाँ रहेको छ। त्यस्तै अमेरिकी डलरमा सो सञ्चित 23.55 करोड़ पुगेको छ। त्यसै चालू खाता 618.68 करोड़ र शोधान्तर 731.16 करोड़ बचत रहेको छ। यस्तै पछिल्लो नौ महिनामा नेपाल सरकारको खर्च भनेको 10,059.95 करोड़ र राजस्व परिचालन 886.28 करोड़ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। राष्ट्र बैंकका अनुसार विस्तृत मुद्रा प्रदाय 8.1% बढ़ेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय 14.5% बढ़ेको छ। राष्ट्र बैंकका अनुसार तलब तथा ज्याला सूचाङ्कमा चालू आर्थिक वर्षको तेस्रो त्रयमासमा वार्षिक विन्दुगत तलब तथा ज्याला सूचाङ्क 6.30% वृद्धि भएको छ। अघिल्लो वर्षको सोही त्रयमासमा सो सूचाङ्क 2.60% बढ़ेको छ। त्यस्तै नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति चैत महिनामा 4.47% रहेको छ। सन् 2026 मार्च महिनामा भारतमा यस्तो मुद्रास्फीति 3.40% रहेको छ। यसैबीच आर्थिक वर्ष 2082-83 को नौ महिनामा कुल वस्तु निर्यात 18.5% वृद्धि भई 222.94 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 65.2% वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा 46.8% कमी आएको छ। वस्तुगत आधारमा भटमासको तेल अलैची पाम तेल जुटका सामान चाउचाउ लगायतका वस्तुको निर्यात बढ़ेको छ भने उनी गलैसा चिया जिंक सिट हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ। आर्थिक वर्ष 2082-83 को नौ महिनामा कुल वस्तु आयात 13.8% वृद्धि भई 1490.50 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 12.2% वृद्धि भएको थियो। वस्तुगत आधारमा रासायनिक मल भटमासको कच्चा तेल चाँदी यातायातका उपकरण सवारी साधन तथा स्पेयर पार्ट पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात बढ़ेको छ भने खाने तेल लसुन दाल लगायतको वस्तुको आयात घटेको छ। त्यसै आर्थिक वर्ष 2082-83 को नौ महिनामा कुल वस्तु व्यापार घाटा 13.0% वृद्धि भई 1,267.56 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा 6.4% वृद्धि भएको थियो। वार्षिक विन्दुगत आधारमा गत चैत महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यात एकाई मूल्य सूचाङ्कमा 3.1% वृद्धि भएको छ भने आयात मूल्य सूचाङ्कमा 13.6% वृद्धि भएको छ। त्यसै समीक्षा अवधिमा विप्रेषण आप्रवाह 39.1% वृद्धि भई 1,659.41 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 10.2% बढ़ेको थियो। त्यसै नेपाल राष्ट्र बैंकका अनुसार चालू खातामा 618.68 करोड़ रूपियाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता 222.67 करोड़ रूपियाँले बचतमा रहेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय बजारमा चैत मसान अन्तमा प्रति ब्यारेल अमेरिकी डलर 66.83 रहेको कच्चा पेट्रोलियमको मूल्य गत चैत मसान्तमा 84.5% वृद्धि भई अमेरिकी डलर 123.28 कायम भएको छ। गत असार मसान्तको तुलनामा गत चैत मसान्तमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ 7.5% अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रूपैयाँ 2.9% अवमूल्यन भएको थियो। बैंकका अनुसार आर्थिक वर्ष 2082-83 नौ महिनासम्ममा नेपाल सरकारको कुल खर्च 1,059.95 करोड़ रूपैयाँ रहेको छ। त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा 5.7% वृद्धि भई 5,809.66 करोड़ रूपैयाँ पुगेको छ। समग्रमा नेपाल राष्ट्र बैंकको तथ्याङ्कले नेपालको आर्थिक वृद्धिमा सुधार, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा संचिति बलियो हुनु र निजी क्षेत्रको कर्जा प्रवाहमा सकारात्मक संकेत देखाएको छ। यद्यपि आयात निर्यात असन्तुलन र व्यापार घाटा चुनौतीका रूपमा रहेको अवस्था छ। रेडियो कान्तिपुरका लागि तारा ढकाल।
3: संसदमा आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमा उठेर हिँडेको विषयमा विपक्षी दलहरूले आलोचना गरेका छन्। संसदको गरिमा कायम हुने व्यवहार प्रदर्शन गर्न प्रधानमन्त्री शाहलाई उनीहरूले सचेत गराएका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको करिब 50 मिनटपछि प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिनु भएको थियो। नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई विदाई गर्न पनि उहाँ बैठक हलमा जानु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही बोल्नु भएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बीचमै संसदबाट बाहिरिनु भएको विषयमा राजनीतिक तथा सार्वजनिक वित्तमा प्रधानमन्त्री शाहको आलोचना भएको छ। प्रमुख प्रतिपक्षी कंग्रेसले सो विषयमा सरकारको धारणा माग गरेको छ। हिजोको बैठकको शुरूमा नै कंग्रेस प्रमुख सचेतक बासना थापाले आकस्मिक समय मागेर प्रधानमन्त्री शाहको व्यवहारप्रति संसदीय दलका तर्फबाट आपत्ति जनाउनुभयो।
2: यसैबीच प्रतिनिधि सभामा विपक्षी दलहरूले नीति तथा कार्यक्रम लगायत विषय उठाएर सरकारको आलोचना गरेका छन्। सरकारले लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत काम गर्न थालेको उनीहरूको आरोप छ। प्रतिनिधि सभा बैठकमा बोल्दै कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले नीति तथा कार्यक्रमको समयमा प्रधानमन्त्री बालेन्द्र शाह संसदबाट बाहिरिएको विषय उठाउनु भएको थियो। उहाँले भन्नुभयो,
5: कुनै देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गर्नु सभामुख महोदय। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।
2: नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहालले सरकार लोकतान्त्रिक मर्म अनुसार अघि बढ़न नसकेको आरोप लगाउनुभयो। झण्डै दुई तिहाई मतलाई जनताको हितमा लगाउन उहाँले आग्रह गर्नुभयो।
6: राजनैतिक यात्राको अत्यन्त उतार चढ़ावपूर्ण हाम्रो अनुभवले, मेरो आफ्नै अनुभवले पनि भन्छ कि हार सहन जति कठिन छ जीत पचाउन त्यो भन्दा कठिन हुन्छ। तपाईँहरू जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमान भुइँमा भएको पार्टीको नेता मै हो, तपाईँहरू त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रपतिसँग करिब दुई तिहाईको विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्याण्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन।
2: एमालेका संसदीय दलका नेता रामबहादुर थापाले भने नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो,
7: सम्मान्य राष्ट्रपति ज्यू मार्फत प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो? लिक्बु लेखमा अतिक्रमण हुँदा बेखबर त्यही

खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा

0: पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067। मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: MCSA कम्प्युटर सेन्टर खाद्वाली सखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय सङ्खुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म सङ्खुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय सङ्खुवा सभा।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: गाउँ घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: कार्यहरू दिने गर्छौं। यो कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न सयौं रेडियोहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ। सबैलाई स्वागत। जय श्री कृष्ण, जय श्री राधे। हामी आज एउटा

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकदार तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।

किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई यायोखा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गदिम्बा राई किरात राई यायोखा दिङ्ला भोजपुर।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
3: More style, more design. Total Tailors.
4: नमस्कार वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनुपर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाद्वारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
11: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 MHz।
12: हरेक दिन झै आज पनि 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग उपस्थित भइरहेका छौं। तपाईँहरूलाई थाहा छ हामी कार्यक्रमको शुरूआतसँगै जानकारी गराइहालौ, हामी काठमाडौँको यात्रा भनिरहेका थियौं। भोलि 31 गते बिहिबार हामी तपाईँहरूसँग चिनाहरू हेर्ने तयारीमा छौं। काठमाडौँ चक्रपथ बाँसबारी रोडमा अस्ट्रेलियन एम्बेसीको ठिक अगाडिपट्टि तपाईँ हामीलाई चौतारा रेस्टुरेन्टमा भोलि भेट्न सक्नुहुन्छ 9:30 बजेबाट। यो सबैभन्दा पहिलो तपाईँलाई जानकारी दिलाए र अब भने कार्यक्रम ज्योतिष दर्पणको यो शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु, तपाईँ नम्बरमा फोन गर्ने प्रयास भने गर्दै गर्नुहोला। म भने कार्यक्रमलाई अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल रहेको छ। आज वैशाख महिना, वैशाखको आज 30 गते रहेको छ, आज बुधबार। तदनुसार ईस्वी सन 2026 आज मे 13 तारीक, नेपाल सम्मत 1146 रहेको छ वत्सलाग, रौद्र नाम संवत्सर रहेको छ, श्री सूर्य उत्तरायण वसन्त ऋतु, शुद्ध ज्येष्ठ कृष्ण पक्ष। सूर्योदयमा आज पवित्र पावन दिन छ एकादशी। 10:02 बिहान 9:19 उत्तर भाद्रपद नक्षत्र, 39:19 21:02 विष्कुम्भ युग रहेको छ आज, 31:47 कौवलवकरण, 38:31 आज आनन्द युगमा भने लुम्ब युग रहेको छ। आजको दिनमानको समय 33:33 बिहान सूर्योदय 5:18 जाँदा भयो, साँझ सूर्यास्त 6:44 जाँदा रहनेछ। आज अपरा एकादशीको व्रत हो। आज भगवान नारायणको पूजा पाठहरू गर्नु, आज भगवान नारायणको पूजा अर्चना गर्नाले भगवान खुशी हुनुहुन्छ। आज भगवानले तपाईँहरूलाई कृपा गर्नुहुनेछ, यो कुराको तपाईँहरूलाई जानकारी म रात दिन खटेर गराइरहेको छु। तपाईँहरूले पनि ध्यान दिएर आज अभिसान्न भोजन गर्ने, आज लसुन प्याज माछा मासु इत्यादि कुराहरू नखाने, सकिन्छ भने निराहार रहने, बिना आहार भनेको भोजन नगर्ने, सकिँदैन स्वास्थ्यले साथ दिँदैन बिरामी हुनुहुन्छ भने कम्तीमा शुद्ध भोजन गर्ने अथवा रोटी अथवा चाहिँ मकैको च्याख्लाहरू खाने, त्यो पनि सकिँदैन भने भोजनै लिनुहोस्। तर कम्तीमा शुद्ध, हिजोको भन्दा आज धेरै शुद्ध गरेर तपाईँले लिनुभयो भने तपाईँहरूलाई धेरै कुरामा राम्रो हुन्छ। आज अन्य सज्जनहरू, आज विशेष गरी अपरा एकादशीको व्रत हो। आज यो एकादशीको व्रत परम पवित्र पावन दिनमा हामी यतिखेर काठमाडौँमा छौं अनि तपाईँहरूसँग भोलि भेट्ने भनेर हामी तयारी अवस्थामा आइरहेका छौं र हामी भोलि तपाईँहरूसँग भेटेर चिना तपाईँको बनाउन पनि मिल्छ, चिना हेर्न पनि मिल्छ। मात्र भोलि एक दिन, भोलि 31 गते बिहिबारको दिन मात्र हामी एक दिन मात्र रहनेछौ। चिना टिप्पणी बनाउन हेराउन तपाईँका पूजापाठ सम्बन्धीको सल्लाह, अब पुरूषोत्तम मास आउँदैछ, यो पुरूषोत्तम मासमा त अब आतुर बिनाको ग्रह शान्ति गर्न मिल्दैन, तर तपाईँहरूले अरू कुरा चाहनुभयो भने पनि हामीसँग सल्लाह गरेर रहन सक्नुहुन्छ। भोलि एक दिनको लागि हामी काठमाडौँमा रहेका छौं। यिनै नम्बरहरूमा फोन गर्नुहोस् अथवा म्यासेज गर्नुहोस्, वाट्सएप गर्नुहोस्, हामीलाई भेट गर्नको लागि इच्छा छ भने आउन सक्नुहुनेछ। यो जानकारी तपाईँलाई गराउँदै अब पालो रहेको छ ग्रह गोचरको। ग्रह गोचरमा सूर्य यतिखेर मेष राशिमा रहेका छन् भने चन्द्रमा मीन राशिमा छन्। मंगल ग्रह यतिखेर मीन राशिमा छन् भने बुध ग्रह वृष राशिमा छन्। बृहस्पति मिथुन राशिमा छन् भने शुक्र वृष राशिमा छन्। शनि मीन राशिमा रहेका छन् र राहु ग्रह यतिखेर कुम्भ राशिमा छन् भने आजको दिनमा हेर्दाखेरि शनि ग्रह, मंगल ग्रह, चन्द्रमा ग्रह तीनटा ग्रह मीन राशिमा छन्। केतु सिंह राशिमा ग्रह र गोचरहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईंलाई जानकारी गराउँ, तपाईंको राशिले के भन्छन्, आजको तपाईंको दिन कसरी व्यतीत हुन्छ, तपाईंको राशिफलले के भन्छन्, तपाईंका दिनहरूलाई आजको राशिफललाई हामी यहाँबाट जानकारी गराउँछौ। अबको क्रममा भने तपाईंको राशिले के भन्छन्, आजको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेषको लागि अलिकति 12 चन्द्रमा छन्, अनावश्यक झमेलामा पर्न सकिन्छ। काममा अलिकति केही ढिला सुस्ती पनि हुन सक्छन्। अरूको काम र कर्तव्यहरूप्रति सम्झेर आफू अगाडि बढ्नुहोला, आजको दिन शुभ हुने योगहरू देखिन्छ। मन परेको व्यक्तिहरूसँग भेटघाट हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू धेरै राम्रो देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छन्। लामो दूरीको यात्राहरूमा पनि सहज हुने योग छ। पराक्रमिक योग छ, कर्म बलवान छ, जागिरमा पदवृद्धिको सर्वबढुवाको सम्भावना सत्य राम्रो देखिएको छ भने गर्दै आएका हरेक कामबाट पनि सफलता मिल्ने योग छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। लामो दूरीको यात्राहरू पनि सहज हुने भएको हुँदा तपाईँको लागि कार्य सम्पादनमा धेरै सहज हुने योग देख्न सकिन्छ। सिंह राशि हुनेको लागि आजको दिनमा इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि शुभ छन्। मान सम्मानमा वृद्धि हुनेछ भने आँटेका ताकेका कामबाट सफलता हात पर्ने योगहरू आजको राशिबाट संकेत देखिएको छ। इष्टमित्रहरूले पनि साथ दिने योग आजको राशिमा सिंहलाई देखियो। अलिकति चौथर्पी आलोचना भने तपाईँको नाममा रहन सक्ने योग भएकाले आज भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। उन्नति र प्रगतिको लागि वातावरणहरू सुन्दर बन्दै जाने योगहरू राशिमा देखिन्छन्। तपाईँको काम र कर्तव्यहरूप्रति सबैको चासो गुनासोहरू वृद्धि रहनुको साथसाथमा मान सम्मानमा पनि वृद्धि रहनेछ। अलिकति केही कामहरूलाई सहजताको हिसाबले अगाडि बढ़ाउनको लागि तपाईँको अहम भूमिका हुने भएकाले सावधानीका साथमा अगाडि बढ़नु राम्रो मान्न सकिने योग छ।
13: के तपाईँ हो वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
14: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
13: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
14: सम्पर्क
13: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
14: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
12: राशिफलमा यतिखेर तुला राशिको पालो रहेको छ। आजको दिनबाट हेर्दा सातौं सूर्य सरकारी जागिरमा पदवृद्धिको सम्भावना राम्रो छ। आठौं चन्द्रमा र मंगल भएको कारणले गर्दा काममा अलिकति केही समस्याहरू आइपर्न सक्ने योग पनि देखिएका छन्। मान सम्मानमा वृद्धि रहने योग छ। इष्टमित्रहरूले अलिकति ढाँट्न सक्छन् छल्न सक्छन् है। काममा विशेष ख्याल गर्नुहोला। तपाईँको उन्नति र प्रगतिको लागि सबैजना बाधक बन्न सक्ने भएकाले आजको दिन अलिकति नरमाइलो बन्न सक्ने योग छ। तर सन्तानबाट भने खुशीका र नयाँ समाचारहरू सुन्न पाउने योग छ। धनुराशिको लागि मान सम्मानमा वृद्धि हुनुका साथसाथमा ग्रहहरूमा अलिकति केही नरमाइलो हुन पनि सक्ने युग रहेको छ। चिन्तनीय विषय रहनेछ। आफ्नो जागिरहरूमा समस्या आइपर्न सक्छ। इज्जतमा केही दाग लाग्ने भएकाले धनुराशिले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। मकर राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका तकेका कामहरूबाट पनि सफलता मिल्ने युग देख्न सकियो। तपाईँको काम र कर्तव्यहरूप्रति चासो गुनासोहरू सबैको रहने भएकाले आजको दिनलाई शुभ मान्न सकिने युग छ। धनस्थानमा रहेको चन्द्रमाले यतिखेर अनावश्यक खर्च गराउन सक्ने योग छ। मान सम्मानमा पनि वृद्धि हुने योग रहेको कारणले गर्दा मान सम्मानमा वृद्धि हुन्छ। तपाईँले लामो दूरको यात्राहरूमा पनि सहज नहुन सक्ने भएकाले आजको दिनमा वाणिज्य कर्ममा धेरै खर्च पनि वृद्धि रहनेछ। स्वास्थ्यमा केही खर्चिलो दिनहरू पनि राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। तपाईले सोचेको कामहरूबाट सफलता बन्न सक्ने योग छ। लामो दूरको यात्रामा सहज स्वास्थ्यलाई निकै साथ मिल्न सक्छ। काममा सफलताको साथसाथमा आजको दिनबाट उन्नति र प्रगतिको लागि धेरै राम्रो छ। मीन राशिको लग्नमा चन्द्रमा आउँदा मन प्रसन्न भने रहने योग छ।
13: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
14: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
13: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष

आत्मने नमः। हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो समय रहेको छ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूलाई धर्म, संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिने गर्छौं। यो कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न सयौं रेडियोहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ। सबैलाई स्वागत। जय श्री कृष्ण, जय श्री राधे। हामी आज एउटा एकदमै महत्वपूर्ण कुराहरू हामीले व्यवहारमा लागू कतिले नगरेका, कतिले गरेका, कतिले गरेर पनि थाहा नपाएका यस्ता अनौठा चीजहरूलाई हामी हजुरहरू माझमा दर्शन अथवा सुनाउने प्रयास अथवा स्पष्ट शास्त्रले के भनेको छ, शास्त्रले के भन्छ अथवा यो हो कि होइन भन्ने कुरामा तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने पनि हामी सबै कुरालाई अब ढुक्कको साथमा गरिदिनेछौँ आजबाट। आज मैले तपाईँलाई यो शुभ अवसरको दिनमा के एउटा प्रयास गरेको छु भने राम्रो कुराको चर्चा अथवा ज्योतिष गुरूहरूले भन्दा नमान्ने तपाईँहरू, तपाईँहरूलाई थाहा छैन धर्म संस्कार भनेको बाहुनले मात्रै गर्ने धर्म कर्म नियम र नीतिहरू हुन् भन्ने जस्तो लाग्छ भने यो कार्यक्रममा नेपालका पूर्व मेची र पश्चिम महाकालीसम्मका सम्पूर्ण जनताहरू लगभग एकचोटि कार्यक्रम बद्दा 50 लाखले कार्यक्रम सुन्नुहुन्छ। सबै रेडियोका श्रोता जोड्दा अब त्यो सबैजनालाई हुने गरी शास्त्रले के भनेको छ, वास्तविक कुरो यो के हो त, तपाईँ हाम्रो मात्रै संस्कार हो कि होइन, यो चाहिँ ब्राह्मण यो संस्कार कति प्रकारका हुन्छन्, कसैले भन्छन् 16 प्रकारका संस्कार छन्, कसैले भन्छन् 40 प्रकारका पनि संस्कार हुन्छन् है हजुर, त्यसलाई गौण मानेको छ, मुख्यतया 16 प्रकारकै हो है संस्कार। मुख्यतया के हुन्छ भने प्रधान संस्कार भनेको 16 संस्कार हो तथा गौण संस्कारलाई 40 प्रकारमा विभाजन गरेको शास्त्रहरूमा पाउने गरिन्छ। आज म तपाईँहरूलाई नछोडिकन शुरूबाटै संस्कारका नियमहरूमा अलिकति केही बताउँछु, बुझ्ने प्रयास पक्कै पनि गर्नुहुनेछ। आमा दिदीबहिनीहरूलाई काम लाग्ने, घरमा भएका छोराछोरीको बारेमा चर्चा परिचर्चा यसैबाट हुने, यो क्लिपलाई पनि रेकर्ड गरेर राख्न सक्नुहुन्छ है, अनि सबैले यही क्लिप सुनेर सधैँभरि काम लाग्छ। आज म तपाईँलाई धेरै कुराको चर्चा गर्छु, धेरै कुराको विवेचना गर्ने प्रयास गर्छु। हामी सबैभन्दा पहिले संस्कारमा आज एउटा कुरा भन्न मन लाग्यो। हामीलाई धेरै महिलाहरू अथवा कति पुरुषहरू आउनुहुन्छ अनि कति मैले अनलाइनतिर पनि देखिरहेको हुन्छु, हामी स्त्री हो, हामी स्त्रीलाई हेप्छन् मान्छेले, रजस्वलाई भई भने हामीलाई चाहिँ यो संस्कार होइन, यो हाम्रो प्रकृतिको नियम हो भन्छन्, तर हाम्रो संस्कार हो यो। हामी यसैलाई तपाईँलाई बुझाउने प्रयास आज गर्छु। आद्यम रजस्वम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयोः शुक्ले सद्वारे सत्तनौ दिवा। यो संस्कार प्रकरण मुहूर्त चिन्तामणि लेखेको श्लोक पहिलो श्लोक हो। के भन्छ शास्त्रले भन्दा, कन्या सबैभन्दा पहिलोचोटि रजस्वला भइन भने, ऋतुधनमा भइन भने होइन, सबैभन्दा पहिलोचोटि हुँदा माघ महिनामा, मंसिर महिनामा, वैशाख महिनामा, अनि असोज महिनामा, फागुन महिनामा र जेठ अनि साउन महिनामा भयो भने, त्यसमा पनि शुक्ल पक्ष भयो भने कति राम्रो हो, त्यसभित्र पनि सोमबार, बुधबार, बिहिबार र शुक्रबार भयो भने असाध्य राम्रो हुन्छ भन्छ शास्त्रले। आद्यम रजस्वम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयो शुक्ले सद्वारे सत्तनौ दिवा। कति राम्रो, त्यसमा पनि शास्त्रले अझ यहाँ खुलाएर लेखेको छ। त्यसमा पनि के हुन्छ, दिउँसो भयो भने झन राम्रो रे, राधे राधे। धेरै कुरा छ, पहिलो बार
महिला दिदी बहिनी आमाहरू अथवा हाम्रा चेली चेलीबेटीहरू पहिलो आजभोलि त मेन्स भन्नु छ क्या तपाईँहरू महिलाहरू रजवर्ती हुने है हामीहरूलाई के भन्छौ ऋतुस्राव भन्छौ ऋतु धर्म भन्छौ हामी यो चाहिँ सबैभन्दा पहिले के हुँदो रहेछ माघ महिनामा मंसिरमा वैशाखमा असोजमा फागुनमा जेठमा र साउन महिनामा त्यसमा पनि शुक्ल पक्ष पर्यो भने त झनै राम्रो हुँदो रहेछ राधे राधे हा? यो खालको भाव अब यो हामीलाई धेरैले तपाईँहरू सोध्नुहुन्छ क्या धेरै प्रकारका संस्कारहरू हुन्छन् अब यो संस्कार त हामीले सोह्रवटा संस्कार त सबैले सुनेको हो है अब हामीले कहाँबाट पाउनु चालिसवटा संस्कार होइन अब यो धेरै कुराहरू छन् ए यसमा यसको लामो व्याख्या हुन्छ चालिसवटा संस्कारको बारेमा म अर्को दिन समय मिलेछ भनी बताइदिउँला आज हामी भ्याइयो भने सोह्रवटा संस्कारको कुरा गर्छौँ आज भ्याइएन भने भोलि भए पनि अरू आज कति भ्याइन्छ त्यसमा अरू भोलि पनि थपेर सोह्र संस्कारको बारेमा चाहिँ चर्चा गर्न मन लाग्यो क्या योपालि मलाई है मैले ऋतु धर्मको बारेमा भने अब नक्षत्र के केमा पर्दा राम्रो हुन्छ होइन यो रजो दर्शन गर्ने शुभ नक्षत्रहरू कुन हुन् श्रुते त्रय मृदु क्षिप्र ध्रुव स्वातो सीताम्बरे मध्यम च मूलाधि तेभे पितृमिश्रे परेश्व सत् कति राम्रो लेखा छ यहाँ हेर्नु त है यहाँ के लेखा छ भने श्रवण नक्षत्रमा श्रवण नक्षत्र धनिष्ठ नक्षत्र शतभिषा नक्षत्र हा अनि मृगशिरा रेवती चित्र अनुराधा हस्ता अनि अश्विनी तिस्य अनि उत्तर भाद्रपदा उत्तर साढा र उत्तर फाल्गुनी तीनटा र रोहिणी यस्ता त्यति मात्र होइन स्वाति नक्षत्रमा त्यही माथि पनि सेतो वस्त्र पहिलोचोटि रज धर्मको दर्शन गर्नु राम्रो हुन्छ बुझ्नुभयो अनि मूल नक्षत्रमा पुनर्वसु नक्षत्रमा मगन नक्षत्रमा विशाखामा कृतिकामा होइन अनि यो अलिकति यस्तोमा ऋतु धर्मको लागि चाहिँ देख्यो भने अशुभ हुन्छ अनि अरू बचेका सबै नक्षत्रहरूमा के हुन्छ एकदमै धेरै अशुभ हुन्छ हामीले भन्ने गर्छौ नि पहिलोचोटि रज धर्म भएको रजसोला भएको छोरीहरूलाई बाबाले हेर्न हुँदैन दाजुभाइले हेर्न हुँदैन हेर्न हुन्छ तर यो नक्षत्रहरू मिलाएर साइज जुराएर एक महिना पछाडिको समयमा शुद्ध भएको बेलामा हेर्ने चलन छ होइन अब यो विशेष गरी पहिलोचोटि रज सोला अथवा रक्तस्राव भएको बेला हेर्न नहुने निश्चित समय के हो त प्रभु भद्रा निन्द्रा संक्रमे दर्शरिक्ता सन्ध्या षष्ठी द्वादशी वैर्धृतेषु रोगष्टम्या चन्द्र सूर्य परागे पतिचाद्यम नो रज दर्शनम सात आज एकदमै बुझ्नुपर्ने कुरा छ है हजुर बुझ्नु भएन भने घाटा लाग्छ फेरि आज आज तपाईँहरूले कुरो बुझ्नु भएन भने हामीलाई भोलि फोन गर्नुहोला अनि हामी त्यसको लागि बताउनेछौ है सबैभन्दा रजस्वरा धर्म भनेको सुतेको बेला भयो भने भद्रकालमा भयो भने अशुभ मान्ने गरिन्छ आइतबारको दिन संक्रान्तिको दिन औँसीको दिन चतुर्थी नवमी चतुर्दशीको दिनमा रजस्वला भयो पहिलोचोटि भने त्यसलाई पनि अलि शरीर रोगी हुन्छ है त्यस पछाडि ख्याल गर्ने बुझ्नुभयो कि भएन अनि षष्ठी द्वादशी अष्टमी वैधृति योग व्यातिपात योगमा पर्यो भने के हुन्छ रोगले ग्रसित हुन्छ त्यो मात्रै हो र अनि सूर्य ग्रहण लागेको बेला चन्द्र ग्रहण लागेको बेला पनि के हुन्छ अशुभ हुन्छ रे अब अर्को एउटा कुरा फेरि महत्वपूर्ण कुरा हामीले सामान्य कुरा लिन्छौ ठिक छ मिन्स हुनुभयो अझ तपाईँहरूले ऋतु धर्म हुनुभयो नसुने हुनुभयो होइन तर त्यो नहुने पनि साइज छ हजुर हाम्रो ज्योतिष शास्त्रमा छ
त्यस्तो रजस्वला भएको बेला पवित्र तीर्थमा गएर नुहाउन हुँदैन, सकभर घरमा पनि बाथरूममा नुहाउन हुँदैन, छुट्टै पानी अरूलाई थाप्न लगाएर अलि अलग्गै ल्याएर त्यो पानी अन्त नजाओस् ती माटोमा बिलाओस् त्यस्तो ठाउँमा गएर नुहाउनुपर्छ। हाम्रो विधिले त हो नि, आजभोलि कसले मान्दिने हाम्रो कुरा, कसले सुनिदिने हाम्रो कुरा, हुन चाहिँ त्यो हो है। फेरि कुनै कुनै मान्छेहरू कहिले रजस्वला भएको बेला जस्तै पवित्र नदीहरू तर्न पनि हुँदैन भन्ने शास्त्रमा लेखिया छ, म सबै कुरा भन्ने छु आज। पवित्र दिन पवित्र नदीहरू मन्दिरहरूमा प्रवेश निषेध गरेको छ त्यो बेला मान्छेलाई नुहाउन त कुरै परै जाओस्। अब नुहाउने पनि दिन छ हजुर, रजस्वला भएको मान्छेले कुन दिन चाहिँ नुहाउने ल सुनिस अब यो कहाँ लेखाएको छ गुरु भन्नु होला, फेरि मलाई आएर गाली गर्नु होला, फेरि आजभरि फेरि महिलाहरू पढ्नु सन्नु छैन बुझ्नु छैन आकाशबाट खुतुक्कै झर्या जस्तो गर्नुहुन्छ फेरि होइन यो होइन हजुर, सबै हामीलाई भगवानले बनाउनु भएको देन हो, भगवानले गर्नुभएको चिन्तन हो, भगवानले गर्नुभएको सबै आशीर्वाद हो, यो सबै भगवानको वचन यसलाई मान्नै पर्छ हजुर। मान्नेन भने दुःख पाइन्छ, दुःख पाएका धेरै घटनाहरू छन् होइन। शास्त्रले लेखेको छ कुन कुन बेलामा गएर चाहिँ स्नान गर्यो भने हामीलाई शुभ हुन्छ, हाम्रो शरीर फुर्तिलो हुन्छ, शरीर रोगी हुँदैन। कोही कोही मान्छेले रोगी हुन्छन् नि, पहिले त ठिकै थियो गुरु बा यो महिनावारी हुन सुरु गरेपछि रोगी भई छोरी भन्ने आउँछ कति आमाहरू मसँग, यहाँ त मलाई थाहा छ। त्यो के भयो त भन्दा तपाईँहरूको नुहाउने क्रम मिलेन, बार्ने क्रम मिलेन, छुवाछुत गर्न भएन, दोष लाग्छ नि हजुर। स्नान गर्ने मुहूर्त भनिदिन्छु, ऋतु धर्ममा स्नान गर्ने मुहूर्त हस्ता नील दिश्व मृगमत मैत्र बसु ध्रुवाखे साक्रान्वित शुभ तिथो शुभ बासरे स्नाया दतार्थ भवती मृगपोषण वायु हस्ता सिद्धात्री भीररम लवते च गर्भम। लो यहाँ के भन्छ अन्तिम थाहा छ गर्भम लवते आहा, यो साइत मिलेन भने, नुहाउने साइत मिलेन भने छिट्टै दिएका छन् अरे हजुर। म यसो अर्थ भनिदिन्छु ल हजुर, हस्ता नीला श्री मृग मैत्र बसु ध्रुवाख्ये साक्रान भितो शुभ तिथो शुभ वा सरे छ। आहा कस्तो राम्रो श्लोक छ, यस्तो पढिरहँदा त आनन्द लाग्छ क्या, यस्ता यस शास्त्रका कुराहरू सुन्नु भने तपाईँलाई भन्न पाउँदा झन् आनन्द, सुन्नुभएको छ आज मजाले होइन। हस्ता नक्षत्र स्वाति नक्षत्र अश्विनी नक्षत्र मृगशिरा नक्षत्र अनुराधा नक्षत्र धनिष्ठा नक्षत्र ध्रुव संज्ञक नक्षत्र भनेको तीनटा उत्तरा भनेको तीन उत्तर भाद्रपदा उत्तर साढा उत्तर फाल्गुनी होइन, तीनटा नक्षत्र उत्तरवाला र रोहिणीमा अनि ज्येष्ठा नक्षत्रमा अनि शुभ तिथिहरूमा शुभ बारमा भनेको शनिबार मंगलबार आइतबार पार्न भएन है हजुर। यो दिनमा चाहिँ नुहायो भने के हुँदो रहेछ राम्रो हुन्छ। अब यी दिनहरू छोडेर यी नक्षत्रहरू छोडेर हत्तर पत्ता खोलामा बस्यो भने के हुन्छ मृगशिरा नक्षत्रमा रेवती नक्षत्रमा स्वाति नक्षत्र हस्त नक्षत्र अश्विनी नक्षत्र र रोहिणी नक्षत्रमा स्नान गरे भने के हुन्छ, अतिशीघ्र गर्भ धारण गर्नेवाला हुन्छ अरे बुझ्नुभयो। अब यहाँ के हुन्छ भने यो बार पनि मिल्नु पर्यो नक्षत्र पनि मिल्नु पर्यो हजुर, दुइटैमा मिलायो भने सबै राम्रो भयो, नक्षत्र मात्र लियो भने पनि के हुन्छ छिटै बिहे हुनेवाला हुन्छ अरे, भनेको अलिकति चरित्रहीन पनि हुन्छन् कि भन्ने संकेत पनि गर्न खोज्या होला शास्त्रले होइन। अलिकति यसमा केही न केही अलिकति केही न केही अशुभता पनि देखिया छ मैले बुझेको है हजुर। यो दिनहरू हेरेन भने यहाँ के लेखा छ गर्भम लभते छ, गर्भ धारण गर्नेवाली हुन्छन् चाँडै भनेको चाँडै बिहे हुन्छ भन्न खोज्या त हो नि, चाँडै बिहे भनेको एघार बाह्र वर्षमै बिहे हुन्छ नि हजुर,
होइन अलिकति चरित्र हेर्नु भइहाल्छन् कि भन्ने शङ्का पनि होला, सासुले पुरै तोकेर नभनिदिएको होला। ध्यान दिएछ हजुर, अब हजुरहरूले बुझ्ने कुरा हो यो, हामीले शास्त्रका श्लोक पढेका छौं होइन, अनि यस्ता कुराहरू तपाईँले ध्यान गर्नुपर्छ। यो अब बल्ल हामी लाग्यौं के भयो, यो एउटा स्त्रीको लागि धर्म, स्त्रीहरूको लागि मलाई धेरै आमाहरूले सोध्नुहुन्छ, गुरु यस्तो यस्तो कुरो आयो मेरो छोरी आज रजस्वला पहिलोचोटि भयो नि के, गुरुबा बुवाहरूले हेर्न हुँदैन हो, दाजुभाइले हेर्न हुँदैन हो भन्नुहुन्छ। हुँदैन नि हजुर, यो हाम्रा ऋषिहरूले हाम्रा पूर्वजहरूले गरेका रिसर्च, हाम्रा पूर्वजहरूले गरेका खोज अनुसन्धान साँच्चीकै सत्य छ। यसमा अझ धेरै कुरा भन्न मन थियो, अब कति कुरा तपाईँलाई पस्दैन पनि त फेरि होइन, भोलि समस्या होला तपाईँलाई धेरै गुरु बोल्नु भन्नुहोला, त्यही भएर यतिसम्म बोल्न सकेँ मैले, जुन श्लोकमा थियो त्यसमा अलिअलि घटाएर बोलेको छु, धेरै कुरा लेखिदिएको छ हजुर यहाँ त। यो के हो, स्त्रीहरूको ऋतु धर्म, ऋतु संस्कार भनिन्छ यसलाई हजुर, बुझेपछि हजुर। आज फोन लगाउन नपाए पनि यो कुरा सुन्दा त अलिकति ज्ञान बढ्यो नि आज होइन, बढ्यो पक्कै पनि बढ्यो है। अब हामी स्वर संस्कारमा जाउँ, स्वर संस्कार मान्छेको सबैभन्दा पहिले के हुन्छ, गर्भधान संस्कार हुन्छ। गर्भधान संस्कार भनेको के हो, भनेको तपाईँ हामी पैदा हुने संस्कार हो, हामी जब मानव हुनको लागि हामीले केही न केही संस्कार गर्न होला, हामी मानव भयौं होइन। अब यो के हुन्छ, हामी मानवको लागि 16 संस्कार मध्येमा सबैभन्दा पहिलो संस्कार हो गर्भधान संस्कार। गर्भधान संस्कार किन भनियो, किन यसलाई एकदमै शुरूमा राखियो भन्दा, गर्भधानै संस्कारित भएन भने मान्छेको जिन्दगी नै एकदम नाराज हुन्छ। मैले भन्ने गर्छु, गाली गर्ने गर्छु, कति कुराहरू चिनामा देखिन्छ, कतिलाई गाली गरिदिएको छु मैले, यसो गर्ने हो भनिदिन्छु म, अब गुरुबाले सबै थाहा पाउनुहुँदो रहेछ भन्छन् होइन। अब के हुन्छ भने सबै कुरा हामी पढेर आएको कुरा, यही विषयमा हामीले पढ्यो त के गर्ने, अब यी सबै कुरा देखिन्छ हजुर। ज्योतिष भनेको के हो, चक्षु हो, आँखा हो, देखिन्छ नि हजुर, अलिअलि पढ्नु चाहिँ पर्छ, फेरि पढ्यो भने देखिँदैन, टिको लगाएर धोती मात्रै लगाएर छन् नि आजभोलि बाहुन, त्यस्ता बाहुन ल्याउँदैन, ब्राह्मण हुनु पर्यो, ज्योतिषमा अध्ययन खारिएको हुनु पर्यो, अध्ययन गर्नु पर्यो होइन हजुर। त्यसो भयो भने सबै कुरा थाहा हुन्छ। अब सबैभन्दा पहिले गर्भधान मुहूर्त हेरौँ, मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको 6 श्लोकमा लेखेको श्लोक वाचन गरे, भद्रा षष्ठी पर्व रिक्तास्त संध्या भूमर काल कार किनारा देरात्रि तस्त्र गर्भधानम तेवेन दुकम मैत्रम बारहस्वाति विष्णु विष्णुवस्वरम बुपेश। गर्भधान मुहूर्तमा भद्रा षष्ठी पर्व रिक्तास्त, पर्वमा पनि गर्भधान गर्न भएन, भद्रामा पनि गर्न भएन, षष्ठीमा पनि गर्न भएन, षष्ठी तिथिमा हजुर। अब पर्व भनेको के हो, पर्व हामी ज्योतिष शास्त्रले भन्छौ, अष्टमी तिथिलाई पर्व तिथि भन्ने गरिन्छ, चतुर्दशीलाई पनि, औंसीलाई पनि, पूर्णिमामा पनि, यो बेला गर्भधान गर्न भएन है हजुर, यो बेला रहेको गर्व रह्यो भने राम्रो हुँदैन भन्न खोजिया हो क्या, बुझ्नुभयो कि भएन। रिक्ता तिथि चतुर्थी नवमी चतुर्दशीलाई रिक्ता तिथि भन्छ होइन, रिक्ता तिथिको बेला पनि के गर्न भएन, गर्भधान गर्न भएन। नन्दा च भद्रा च जया च रिक्ता पूर्णेतु मध्ये शुभ मध्य सस्तो होइन, तिथिका संज्ञाहरू छन् हजुर। अरू के भन्छ यहाँ, सन्ध्याकाल सन्ध्या भौमार्क, सन्ध्या बेला पनि गर्भधान गर्न भएन हजुर, मंगलबार है, अनि आइतबार, अनि शनिबार तथा ऋतुकाल भएको प्रारम्भको 4 दिनसम्म पनि गर्भधान गर्न भएन। यहाँ अलिकति एउटा कुरो के चाहिँ मलाई चित्त बुझेन भने, अब हुन त शास्त्रहरू द्वन्द्वात्मक छन्,
कति कुराहरू चाहिँ हामीले मंगलबारको दिन गर्भ संस्कार धारण गरे भने पुत्र हुन्छ भनेर अन्य अन्य शास्त्रमा पाइएको छ। तथापि पुत्र चाहनेवालाले मान्छेले बिहिबार चाहिँ अनिवार्य हो है हजुर, आइतबार मंगलबार पनि भन्छन् पुरस्कारक बार भनेर, तर बिहिबार सबैभन्दा पवित्र दिन हो है हजुर। यी दिनहरूमा के गर्न भएन, गर्भदान गर्न भएन। अनि उत्तर फाल्गुनी, उत्तर साढा र उत्तर भाद्रपद नक्षत्रमा होइन कुन कुन बेला गर्दा चाहिँ अब आफूलाई सुख दिनेवाला सन्तान जन्मिन्छ त भन्दा, उत्तर फाल्गुनी, उत्तर साढा र उत्तर भाद्रपद मृगशिरा, हस्ता नक्षत्र, अनुराधा नक्षत्र, रोहिणी नक्षत्र, स्वाति नक्षत्र, श्रवण नक्षत्र र धनिष्ठा नक्षत्र अनि शतभिषा नक्षत्र, यस्ता यस्ता नक्षत्रहरूको दिनमा चाहिँ अनि सकभर ऋतुधारामा भएको दस दिन कट्यो भने चौध दिन पन्ध्र दिनसम्म रह्यो भने त्यसमा पनि बिहिबार शुक्रबार बुधबार पर्यो भने त कति राम्रो, आनन्दको सन्तान पैदा हुन्छ। यो सबै कुराहरू संस्कारमा मिल्यो भने हुन्छ है हजुर, संस्कारमा मिलेन भने हुँदैन ल। अब यहाँ धेरै कुराहरू छन् हजुर, अब यो संस्कारहरूमा कति कुराहरू त्याज्य पनि गरेको छ होइन, अब कतिले त्यहाँ लग्नहरू पनि मिलाएर गर्नुपर्छ भनेको छ, त्यो सम्भव हुँदैन। तथापि कति मान्छेहरूको संस्कार हीन भए पनि सन्तान रोकिएका हुन्छन्, सन्तान रोकिएका धेरै वर्ष भयो भने यी सबै कुराहरूलाई तपाईँले पालना गरेर आफ्ना ग्रहहरू हेराएर अनि तपाईँ सन्तान पैदा गर्न सक्नुहुन्छ, आत्तिनु पर्दैन। अबको जमानामा हामी छौं, हामीले पढेको शास्त्रले भनेको कुराहरू मान्नुपर्छ, हामीले भनेको कुराहरू मान्नु भयो भने तपाईँको सन्तान छैनन् भने ग्यारेन्टीको साथमा आउनु सक्छ त्यो दिन भनिदिनेछौ। तपाईँहरू श्रीमान श्रीमती भएर आउने, दुईजनाको चिना हराउने, ग्रहमा दोष भए शान्ति गराउने, अनि ग्रहमा दोष छैन र पनि भएन नि गुरुबा भन्नुभयो भने अनि हामी तपाईँलाई शास्त्र पल्टाएर यो यो दिन तपाईँलाई हुँदैन, यो यो दिन तपाईँलाई हुने भयो भनेर हामी भनिदिनेछौ है। अब गर्भधान संस्कारपछि अब हाम्रो सोह्र संस्कार मध्येमा होइन, गर्भधान संस्कार पछाडि हाम्रो संस्कार मध्येमा के पर्छ, सबैभन्दा पहिलो संस्कार हुन्छ पुंसवन नाम गरेको संस्कार दोस्रोमा है हजुर। अब यहाँ कति मान्छेलाई थाहा नहुन सक्छ होइन, अब त्यसपछि सीमन्त नयन संस्कार पनि हुन्छ है, सीमन्त नयन संस्कार भन्दा पुंसवन संस्कार नै पहिले गरिन्छ। यो चाहिँ कति महिनामा गरिन्छ त भन्दा यो चाहिँ तीन महिनामा गर्ने संस्कार हो हजुर। किन त भन्दा यो चाहिँ सकभर पुरुष अथवा स्त्री छुट्याउनको लागि, यहाँ शास्त्रले त के भन्छ भने, अब फेरि यसो बोल्दाखेरि अलिक तपाईँलाई गाह्रो लाग्ला होइन, यहाँ शास्त्रले त के लेखेको छ भने इस्राम स्त्रीणाम विधुर्बल मुसन्ति विवाह गर्भम संस्कार यो ऋतकर्मसु भर्तुरेवः। पुंसवम कारक विद्वान सहे वैक दिहे थवाह, निसिंह दैवज्ञमा लेखेको छ छोरो पाउनको लागि गर्ने संस्कार हो अरे, किनभने संस्कारद्वारा नै मान्छेको सबै कुरा परिपूर्ति हुन्छ, बुझ्नुभयो, संस्कार गरियो भने हुन्छ। तीन महिनामा पुंसवन नाम गरेको संस्कार गरियो भने के हुन्छ, छोरो हुने संस्कार, छोरो हुने मतलब छोरो हुने चान्सेस बढी हुन्छ भन्न खोजे हो शास्त्रले। तीन किनभने तीन महिनामा छोरा हो कि छोरी हो त्यहाँबाट अंगहरू चाहिँ बन्न थाल्छन् क्या हजुर, त्यहाँबाट छुट्टिन्छ, त्यही भएर त्यो कर्म पनि गर्नु अति आवश्यक छ। अब यस पछाडि अर्को छ सीमन्त संस्कार भन्ने गरिन्छ, मैले खता खता सुन्ने गर्छु सीमन्त संस्कार भनेको सिउँदोमा सिन्दुर हाल्नुपर्छ है गर्भिणीले भन्ने विद्वान गुरुहरूको मुखारविन्दबाट सुनेको थिएँ कता कता, तर यो एकदमै झुटो हजुर। सीमन्त नयन संस्कार गर्यो भने के चाहिँ हुन्छ भने गर्भमा रहेको
बालकको चाहिँ रौँ उत्पत्ति गर्नमा सहायता दिन्छ भनेर शास्त्रमा लेखा छ। बुझ्नुभयो? के लेखा छ भने सिमन्दनन संस्कार गरिसकेपछि बालकको अब कति मान्छेको के हुन्छ भने बच्चा जन्मियो तर बच्चा जन्मिँदाखेरि कसैको कपाल हुन्छ कसैको चाहिँ कपाल हुँदैन नि बच्चाको होइन मान्छेले के भन्छ नि कपाल धेरै भएको बच्चा जन्मियो भने रोगी हुन्छ तर त्यस्तो भन्न हुन्छ हुँदैन कसैको कपाल एकदमै हुँदै हुन्न नि त यो चाहिँ निरोगी हुन्छ भन्छन् त्यो होइन हजुर कपाल हुने र नहुनेमा गर्भिणी महिलाले बच्चा गर्भमा भएको बेला होइन यो चाहिँ तीन महिना चार महिना पाँच महिना छ महिनासम्म गरिने संस्कार यसलाई विशेष छ महिनामा गर्नु भन्छन् होइन यो चाहिँ जति स्त्री मान्छे चाहिँ कपाल कोर्दै आफ्नो सिन्दुरमा सिन्दुर लगाइन् कपाल मिलाइन् भनी अनि छ महिनामा चाहिँ यो सिमन्तनयन संस्कार गरे भने बच्चाको चाहिँ रौँ धेरै बढ्छ अरे क्या हजुर रौँको परिपक्वता रौँमा विकास बढी हुन्छ अरे अब यसको लागि अर्थमा भनिदिन्छु के गर्दा हामीले के गर्न सकिन्छ भन्दा गर्भिणी महिलाले कहिल्यै पनि सिन्दुर नलाइकन बस्न हुँदैन एक अर्थ अर्को कुरा छोरी मान्छेको गहना भनेको श्रृङ्गार हो श्रृङ्गार बिना श्रृङ्गार रहित कहिल्यै पनि बस्न हुँदैन सिउँदोमा सिन्दुर कपालको र चिटिक्क परेर बस्यो भने के हुने भयो बच्चालाई पनि त्यसले धेरै कुरामा असर गरिरहेको हुन्छ त्यसको प्रभाव तपाईँ हाम्रो छोराछोरीमा संस्कार तपाईँ हाम्रो छोराछोरीमा चाहिँ भोलिको दिनमा विद्या धन सम्पत्ति सबै संस्कारद्वारा प्राप्त हुने त हुने होइन र अब यहाँ के लेखा छ भने यो संस्कार श्रीमन्त संस्कार पनि गर्ने नियमहरू छ म यो पनि तपाईँलाई जानकारी गराउँछु जीवा परिदिने मृग जनी रीति श्रोता दिति ब्रग्न गर्भ रिक्ता मार्क रसाष्ट वर जति थिए भीम सिथाधिपे पौरवे श्रीमन्तष्टमाष्टमासी सुबदै केन्द्र त्रिकुणे खले लभीरी त्रिशुवा ध्रुवान्त सदेहे लग्ने पुमाम सके यहाँ धेरै कुरामा अब नियमहरू बताइरहेको छ बिहिबार आइतबार अनि मंगलबारमा मृगशिरा पुष्य नक्षत्र भनेको तिष्य नक्षत्र मूलमा श्रवण नक्षत्रमा पुनर्वस्तु नक्षत्रमा हस्त नक्षत्रमा अनि चार नौ र चौध तिथिमा औंसीमा द्वादशीमा षष्ठी अष्टमी तिथिमा यी सबै कुराहरू छोडेर गर्भ मासको एक

चलन छ भुँडी देखाउने, अब फेरि अब यो कुरो भन्ने आउँछु फेरि आइहाल्यो कुरो होइन, बोल्न मन लाग्छ फेरि मलाई। गर्भवती महिलाले त्यसरी गर्भिणी महिलाले पेट देखाएर दुनियाँलाई देखाउन हुँदैन, भोलि जे पनि हुन सक्छ, यो चाहिँ पक्का हो फेरि। किनभने हामी त संस्कार गर्दैछौं, हामी त संस्कारलाई संस्कार मान्दैछौ, संस्कारी बन्दैछौ हामी। अब त भएको नभएको चाहिँ फोटोखिचेर जात्रा गर्ने हो, हत्तेरि कस्तो लाज नभएको है, त्यो गर्न हुँदैन, राम्रो होइन हजुर। अब रिसाए पनि तपाईँहरू रिसाउनुहोस्, केही फरक परेन के भन्दा होइन। अब के छ भने श्रीमन्त संस्कारलाई कति कति विद्वानहरूले के संस्कार पनि भन्ने गरेका छन् अरे। शास्त्रमा के लेखा छ भने कल लगनाश बया वास्थित करोत मृति समुद्भव, केश उम्रिने संस्कार भएकाले यसलाई केश संस्कार पनि भनिन्छ, श्रीमन्त संस्कारलाई हजुर है। अनि यहाँ शास्त्रमा के आचार्यले के भन्नुभएको छ भने सबैभन्दा पहिलो मासमा रक्त सञ्चयको वृद्धि हुन्छ अरे, द्वितीयमा पिण्ड स्वरूप हुन्छ अरे बच्चा क्या शिशु, तृतीय महिनामा अङ्गको अलिअलि निर्माण हुन्छ अरे, भनेको अहिले मैले भनेको थिइनँ, तीन महिनामा बल्ल के हुन्छ जातकको चाहिँ छोरा हो कि छोरी तीन महिनापछि थाहा हुन्छ, अनि चारौं महिनामा हड्डीको विकास हुँदै जान्छ हजुर, पाँचौं महिनामा छालाहरू निर्माण हुन्छन् क्या हजुर, अनि बल्ल हाम्रो डाक्टर साहबहरूले भनिदिनुहुन्छ अब चाहिँ हेर्न मिल्छ है भनेर, छालाहरू पनि पुरै बनिसकेपछि। छैटौं महिनामा रोम, रोम भनेको कपाल रौं होइन, रौं उत्पन्न हुन्छ अरे। सातौं महिनामा चेतना शुरू हुन्छ, डर भय चिन्ता भोक प्यास चेतना। आठौं महिनामा के हुन्छ, आठौं र नौ दुईटा महिनामा चाहिँ के हुन्छ, शरीरको विकास हुन्छ पुरै, चेतना पनि भयो, छाला पनि भइसक्यो, रौँ पनि आइसक्यो, हड्डी पनि बन्यो, सबै अङ्गभङ्ग पनि पूरा परिपूर्ण भयो। अब आठ र नौ महिनामा चाहिँ शिशुको के हुन्छ, अङ्गहरू एकदम बलिवान हुन थाल्छन्। त्यही भएर सात महिना कटिसकेपछि सातौं महिनादेखि भयो भने अलि सातौं महिना त झनै गाह्रो होइन, आठौं महिनादेखि त सबै कुराहरू परिवर्तित भइहाल्छ, बुझ्नुभयो। अब सबैभन्दा गर्भधान भइसकेर गर्भिणी महिला हुनुहुन्छ भने सबैभन्दा महत्वपूर्ण महिना चाहिँ तीन महिना हुन्छ भनेर शास्त्रमा लेखा छ, किनभने तपाईँले अङ्गभङ्गहरू निर्माण हुने महिना हो नि त होइन, किनभने छोरा हुने कि छोरी हुने भन्ने कुरो तीन महिनामा थाहा हुन्छ हजुर, हेरिस है। त्यसो हुँदाखेरि हाम्रो संस्कारद्वारा पनि छोराछोरीको निर्माण हुँदो रहेछ, त्यही भएर चाहिँ तीनौ महिनामा चाहिँ पुंसमन नाम गरेको संस्कार गर्नुपर्छ भनेर शास्त्रहरूमा व्याख्या गरिएको छ। अब कति कति संस्कारहरू आचार्यले के भन्नुहुन्छ भने पुंसमन नाम गरेको संस्कार र श्रीमन्त नाम गरेको संस्कार कति बेला अब समय सन्दर्भ मिलेन, काम छुट्टीहरू भएन भने एउटै बेला गरे पनि हुन्छ, सायद मिलाएर पनि भन्छन्, तर दुईटा संस्कार फरक फरक तरिकाले गरेको राम्रो हुन्छ शास्त्र अनुसार है, यो हुन्छ। अब के हुन्छ भने विशेष गरी श्रीमन्त नयन संस्कार अनिखेर चाहिँ पुंसमन नाम गरेको संस्कार गरिसकेपछि अब हामीले के गरिन्छ, यो तीन महिनामा विष्णुको पूजा, छ महिनामा विष्णुको पूजा गरिसकेपछि जात कर्मको संस्कारमा पुग्नुपर्छ हामी एकैचोटि। हामीले जुन तपाईँहरूले चाहिँ अहिले कति आठौँ महिनामा गर्नुहुन्छ नि होइन, दही चिउरा खाने हो है, स्वागत गर्ने, त्यो हाम्रो संस्कारभित्र पर्दैन प्रभु, त्यो अहिले के हो, पश्चिमाहरूको संस्कार हो। हाम्रो संस्कारको नामै छुट्टै छ, हाम्रो संस्कारले के भन्छ भन्यो भनिनँ मैले, साडी चोलो लगाएर भगवानको पूजा गर्नु बसेर भन्छ, अनेक थरीका त नाटक नगर्नु भन्छ हाम्रो संस्कारले, त्यो नाटक राम्रो होइन, त्यो गरेको भनेको संस्कार नभएका व्यक्तिहरूले गर्ने हो है हजुर। अब आज मैले पाएको

0: भन्ने छ भन्ने हो मैले त म किनभने शास्त्र हातमा छ शास्त्र मैले पढिएको छु शास्त्र भन्दा विहित कर्म गर्नेलाई हाम्रो धर्ममा आएर सनातनले त गाली गर्न पाउँछ नि हजुर कि म सनातन होइन भन्नुहोस् तपाईँलाई भनेकै होइन तपाईँ हो तपाईँ धार्मिक हो तपाईँ संस्कार मान्नुहुन्छ गुरुबा भन्नुहुन्छ भगवानलाई मान्नुहुन्छ भने त भनेको मान्नु पर्यो नि शास्त्र मान्ने मान्छेले त शास्त्र पनि मान्छु यस्तो यस्तो पनि गर्छु भनेर कहाँ पाइयो त हजुर पाइएन नि होइन अब जात कर्म गर्ने संस्कार के हो त भन्दा तज्जा एकदमै बिग्रिएका छन् तसर्थ कर्महरू नबिगारौं भन्छु म चाहिँ होइन अब कर्मै बिगारिसकेपछि त कसको के लाग्यो र नभएदेखि यसरी हामीले चाहिँ कर्महरू गर्नुपर्छ अब यहाँ शास्त्रमा धेरै कुराहरू छन् हजुर है शास्त्रहरूमा धेरै कुराहरू बताइएको छ हाम्रो संस्कार मध्येमा मैले आज के भने नामकरण संस्कारसम्म बताएँ तपाईँलाई होइन अनिखेर चाहिँ भोलिदेखि म फेरि तपाईँलाई अब यहाँ केसम्म लेखेको छ भने सुत्केरी महिलाले नुहाउने दिन चाहिन्छ मन लागेको दिन नुहाउन पाइँदैन तर पहिलो नुहाइ है फेरि सुत्केरी भइयो पहिलोचोटि नुहाउँदाखेरि चाहिँ साइत हेराउनुपर्छ भनेको छ यसलाई सम्भव आज भएन कार्यक्रमको हामी लगभग अलि पछाडि आइसकेका छौं प्राविधिकबाट हात हलिरहेको छ समय सकिन आँटो है गुरूजी भन्ने हुनुहुन्छ तसर्थ अलि सम्भव कम हुन्छ नि त त्यही भएर अर्को दिनमा हामी कहिलेकाहीँ सम्भव भएछ भने तपाईँहरूलाई मैले यहाँबाट अगाडि संस्कारमा नामकरण संस्कारदेखि अब उता होइन छ नि त अब दाँत कति महिनामा पलायो भने राम्रो हुन्छ मान्छेले 12 महिनामा दाँत पलायो भने अशुभ भन्छन् रे 8 महिना भयो यी सबै कुराहरू छन् यसको बारेमा चर्चा अवश्यमेव म गर्नेछु तपाईँहरू दैनिक रूपमा कार्यक्रम सुन्नुको फाइदा भनेको सबै कुरो थाहा हुन्छ अब कहिलेकाहीँ सुन्नुभयो भने चाहिँ फेरि अलिक गाह्रो हुन्छ है हजुर त्यसो हुँदाखेरि आजको लागि भने चाहिँ यतिमै तपाईँलाई मैले टुङ्ग्याइदिएँ भोलि अथवा पर्सि कहिले सम्भव छ हामी सम्भव भयो भने यहाँबाट अगाडि पक्कै पनि जाने नै छौं आजको लागि भने कार्यक्रम ज्योतिष दर्पणको यो अन्तिम भागमा आइसकेका छु है हामी कार्यक्रमबाट ओझेल पर्नुपर्ने बेला भइसकेको छ तपाईँको दिन आनन्दमय मंगलमय भगवत चिन्तनमय रहोस् तपाईँहरू सबैजना खुशी आत्मसन्तुष्टि गरेर बस्नुहोस् सबैजना भगवत भक्त बनेर बस्नुहोस् सबै सबैलाई आशीर्वाद आजको लागि भने म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आगे चाहन्छु तपाईँ र मेरो भेट भोलि कार्यक्रममा पुनः भेट हुनेछ तबसम्मको लागि भने आज्ञा दिनुहोस् राधे राधे जय श्री कृष्ण जय राधे श्याम
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ
1: शंकर सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
2: दाँत खोल्ने दाँत सफा गर्ने
1: दाँतको एक्सरे गर्ने
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
1: झिक्न मिल्ने आरपीडी लगाइने
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
1: बाङ्गोटिङ्गो दाँत मिलाइने
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेव संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि
2: सम्पर्क नम्बर 0295906667 र 98422267
3: नमस्कार है वडा अध्यक्षज्यू
4: नमस्ते के भन्दाहरू भयो त
3: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
4: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारीबाटै सिलाएको त भने तपाईँहरू पनि यसबारे विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो

0: को सुट पनि त्यही सिलाउँछु।
1: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
5: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
6: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: क्या यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु ल, हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9820269801, जनक पौडेली, 9825258344 र 0295602048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: बैठक आज पनि बस्दै नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमा प्रधानमन्त्री शाहले जवाफ दिने। अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि प्रस्थान। द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा। र इण्डियन प्रिमियर लीगमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स भिड्दै।
1: नेपालको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
2: नेपालमा पहिलका बेर ग्याल बलुन प्रविधि से बनल आल्मुनियम कोटेड सादा और रंगीन जस्ता पाता गुलास जुरा कलर और से तीन गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आ टिकाउ है। तीन गुणा बेसी टिके हुलास छे त अरू कति नै खोज्दै।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
3: प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरू प्राप्त संशोधनहरू प्रस्तुत हुने र सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरिने सम्भावित कार्य सूचीमा उल्लेख छ। आज प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाब दिने कार्यसूची समेत रहेको छ। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। सदनको आजको कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
0: यसैबीच संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि आज मध्याह सभा 12 बजे बस्दैछ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी कार्यालय वनस्थलीमा अबको केही बेरमा बस्ने बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनबारे छलफल हुने बताइएको छ। बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। रासपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको बताइएको छ।
0: सरकारले सरकारी सेवामा आबद्ध अस्थायी करार र ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय कार्यान्वयन गर्ने सहमति दिएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार आर्थिक वर्ष 2082-83 को बजेट वक्तव्यको बुदा नम्बर 352 सर्वोच्च अदालतको फैसला र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सो सहमति दिएको हो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत राज्य र योगदानकर्ता दुवैको योगदान रहने गरी छुट्टै प्याकेज बनाएर करार र अस्थायी सेवामा रहेका सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भएको बताइएको छ। अर्थ मन्त्रालयले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्रचार गर्दै नयाँ नीतिगत व्यवस्थासहित कार्यक्रम अगाडि बढ़ाउन बाटो खुला गरेको जनाएको हो। यसअघि श्रम मन्त्रालयले 2082 भदौ 1 गते सो सम्बन्धमा आवश्यक सहमतिका लागि अर्थ मन्त्रालयसँग माग गरेको थियो।
3: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईईको नतिजामा नन ग्रेडेड भएका 1,46,507 जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभयो। यस वर्ष 2,84,160 विद्यार्थी विद्यार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिँदै उहाँले परीक्षामा 5,12,421 जना विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 4,30,667 जना सहभागी भएको जानकारी दिनुभयो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि पर्सि शुक्रबारदेखि 1 साताका लागि समय निर्धारण गरेको जानकारी दिइएको छ।
0: यसैबीच काठमाडौँ महानगरपालिकाले यही जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ। महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा कक्षा 11-12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ। अनलाइन आवेदन जेठ 10 गतेसम्म र परीक्षा जेठ 17 गते बिहान 8 देखि 10 बजेसम्म सञ्चालन हुने महानगरद्वारा जारी सूचनामा उल्लेख छ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ।
3: पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सम्झौता हिजो प्रतिनिधि सभामा पेश गर्नुभएको हो। गत फागुनमा नेपाल र भारतबीच सो सम्झौता पहिलो पटक भएको थियो। सम्झौता संविधानको धारा 279 व्यवस्था बमोजिम प्रतिनिधि सभामा पेश गरिएको हो। फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा न्यायिक कार्यवाहीका क्रममा प्रमाण संकलन तथा अन्य सूचना आदान प्रदान गर्न दुई देशबीच सम्झौता गरिएको हो। बाट अनुमोदन भई कूटनीतिक पत्रचारपछि सम्झौता कार्यान्वयनमा आउने संसद सचिवालयले जनाएको छ। संवैधानिक व्यवस्था अनुसार सम्झौता प्रतिनिधि सभाको साधारण बहुमतले अनुमोदन गर्न सक्नेछ। सम्झौता कार्यान्वयनसँगै नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
0: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढ़ाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले 1 सूचना जारी गर्दै प्रभावित क्षेत्रका जग्गा धनीहरूलाई मुआवजा दावी गर्न 35 दिने म्याद दिएको छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सो आयोजनाको पश्चिम खण्डमा हुन सक्ने पहिरो रोकथामका लागि थप जग्गा आवश्यक परेको बताइएको छ। मन्त्री परिषदको गत चैत 24 निर्णय अनुसार धादिङको धुनीवेशी नगरपालिका वडा नम्बर 9 पर्ने निश्चित जग्गाहरू अधिग्रहण गर्न लागिएको हो। जग्गा धनीहरूले आफ्नो हक दावी वा भोग चलन सम्बन्धी आवश्यक प्रमाण निसा र कागज पत्र सहित जिल्ला प्रशासन कार्यालय धादिङमा रितपूर्वकको निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
3: हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी बागमती गण्डकी प्रदेशका केही स्थानहरूमा मध्य प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही जिल्लामा हावाहुरी चल्ने तथा यी क्षेत्रका 1-2 स्थानमा असिना पानी र मेघगर्जन चट्याङको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
7: Red Bull, बबाल एनर्जी Coming up next,
8: The Good Morning Show.
0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. पश्चिम एसियाको तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीनिया राष्ट्रपति सी चिनफिङसँगको निमन्त्रणामा चीन भ्रमणमा जाँदै हुनुहुन्छ. चीन मार्फत दबाव सूचना गरेर इरानलाई आफ्ना शर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ प्रस्थान गर्न लाग्नु भएको विश्लेषकहरूले टिप्पणी गरेका छन्. अमेरिकी उच्च अधिकारीका अनुसार ट्रम्प भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ. चीन इरानको कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता तथा रणनीतिक साझेदार पनि हो. व्हाइट हाउसका अनुसार ट्रम्प आज बेजिङ पुग्ने, भोलिसम्मपछि सीसँग वार्ता गर्ने र पर्सी अमेरिका फर्कने कार्यतालिका रहेको छ. भ्रमणमा इरान युद्ध केन्द्रमा रहे पनि द्विपक्षीय व्यापार र प्रविधिको विषयलाई समेत प्राथमिकतामा राखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. त्यसका लागि अरबपति एलन मस्क सहित 16 ठूला कम्पनीका कार्यकारी संचालकहरू बेजिङ हुनेछन्.
9: खेलकुद समाचारको साथमा
10: एलजी लाइट्स गुड.
3: इण्डियन प्रिमियर लीग आईपीएल 2026 आज रोयल च्यालेन्ज बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स केकेआर भेट्दैछन्. सो खेल पौने 8 रायपुर स्टेडियममा हुने भएको छ. यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले लगातार 5 जित निकालेको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ. उसले अहमदाबादमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सजिलै 82 रनले हराएको हो. यो जितपछि गुजरातको 16 अंक भएको छ भने हैदराबाद भने 14 अंकका साथ तेस्रो स्थानमा रहेको छ. का लागि 169 रन पछ्याएको हैदराबादले 14.5 ओभर मात्र टिक्न सकेको थियो. त्यसअगाडि गुजरातले पहिले ब्याटिङ गर्दै 5 विकेट गुमाएर 168 रन बनाएको थियो.
0: हौसकान्ति बुढाइरी अहिलेलाई यति नै. मध्याह बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ. अहिलेलाई सुनिता र तारा विदा हुन्छौ. नमस्कार.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।
1: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभाको आयोजना तथा झापा मेटी आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यैमित 2083 साल जेठ 7 गते संखुवा सभाको खादबरीमा मेटी आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177 98-520-60-177। नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोन 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङ्लाले नियमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगबिम्बा राई किरात राई ययुक्खा दिङ्ला भोजपुर।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

ओइ चैला अल्लाह घरे माइली र काइनलाई पनि खबर गर्दै भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानुपर्छ हिउँ परेर तलबाट सामान आएन।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संस्था सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमरबिन नयाँद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नर्स च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोल खाँदारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 5360 40 र 98 07 00 1 555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: एमसीएसए कम्प्युटर सेन्टर खाँदैले सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।

0: यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खसभा 95.5 MHz।

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन त काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0294400084 र 98040485827।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: प्रधानमन्त्री शाह संसद बैठकमा अनुपस्थित, नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने। आफ्नो पहिलो महाधिवेशन आगामी अषाढ़ पहिलो साता चितवनमा गर्ने राष्ट्रपतिको निर्णय। अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि प्रस्थान, द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स भिड्दै।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा देवशिखा र पूजनी समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठक शुरू भएको छ। बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखिरहेका छन्। बोल्ने अधिकांशले सरकारको नीति तथा कार्यक्रमको व्यावहारिक पक्षमाथि प्रश्न उठाएका छन्। यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिए पनि अन्तिममा स्थगित गरिएको छ। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसद का प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाह संसद बैठकमा नआउने भएपछि अर्थमन्त्रीले जवाफ दिन लाग्नु भएको हो। यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाफ दिने भनिएको थियो। प्रधानमन्त्री नियुक्त भएपछि आज पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका शाहले अन्तिममा आफ्नो कार्यक्रम रद्द गर्नु भएको छ। संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था छ, तर प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्रीले पहिलो पटक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको हो।
1: यसैबीच संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। बैठक अहिले केही बेर पछि बस्ने बताइएको छ। बैठकमा विधायन व्यवस्था समितिका सभापति कृष्ण बहादुर रोकायाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
0: सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको रिक्त सचिव पदमा प्रकाश अधिकारीको नाम सिफारिश गर्नुभएको छ। प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेपछि अर्यालले अधिकारीको नाम सिफारिश गर्नुभएको हो। अधिकारीलाई सचिवमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरिएको छ। सोही सिफारिश अनुसार राष्ट्रपतिले अधिकारीलाई प्रतिनिधि सभा सचिव नियुक्त गर्नुहुनेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी आषाढमा चितवनमा हुने भएको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले आषाढ 7, 8 र 9 गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि रासपाले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय भएको थियो। सोही बमोजिम रासपाले अबको 2 महिनापछि महाधिवेशन गर्न लागेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो। 2079 सालमा गठन भएको रासपाको अहिलेसम्म महाधिवेशन भएको छैन। त्यसैता विवेकशील साझा र बालेन्द्र शाहको समूह रासपामा मिसिएको छ।
0: सरकारले सरकारी सेवामा आबद्ध अस्थायी करार र ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय कार्यान्वयन गर्ने सहमति दिएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार आर्थिक वर्ष 2082-83 बजेट वक्तव्यको बुदान नम्बर 352 सर्वोच्च अदालतको फैसला र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सो सहमति दिएको हो। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत राज्य र योगदानकर्ता दुवैको योगदान रहने गरी छुट्टै प्याकेज बनाएर करार र अस्थायी सेवामा रहेका सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भएको जनाइएको छ। अर्थ मन्त्रालयले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गर्दै नयाँ नीतिगत व्यवस्थासहित कार्यक्रम अगाडि बढ़ाउन बाटो खुला गरेको जनाएको हो। यसअघि श्रम मन्त्रालयले 2082 भदौ 1 गते सो सम्बन्धमा आवश्यक सहमतिका लागि अर्थ मन्त्रालयसँग माग गरेको थियो।
1: नेपाल इन्भेस्टमेन्ट मेगा ब्यांक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। प्रहरीका अनुसार पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका 6 स्थित बस पार्क क्षेत्रमा सवारी जाँचका क्रममा गइराती पक्राउ गरिएको हो। प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको जनाएको छ। स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरेको आरोपमा सीआईबीले पाण्डे सहितका व्यक्तिमाथि केही समयदेखि अनुसन्धान गरिरहेको थियो। यसअघि प्रहरीले 3 जनालाई नियन्त्रणमा लिइसकेको छ। स्मार्ट टेलिकमकै अध्यक्ष सर्वेश जोशी पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरेको थियो। नेपाल दूरसंचार प्राधिकरणबाट 2070 वैशाख 2 गते टेलिफोन सेवाको अनुमति पत्र लिई संचालनमा आएको स्मार्ट टेलिकम प्रालीले नियमअनुसार अनुमति पत्र नवीकरण नगरेपछि अनुमति पत्र स्वत रद्द भएसँगै सो कम्पनीका सबै सम्पत्ति टेलिकमको मातहतमा आएको थियो। टेलिकमको नियन्त्रणमा आइसकेको सम्पत्तिलाई बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले गैर कानूनी रूपमा लिलामी गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप उनीहरूमाथि छ। चितुवाले आक्रमण गर्दा ललितपुरमा एक प्रहरी हवलदार घाइते भएका छन्। बिहान पौने 9 बजे प्रहरी प्रभाग लुबुबाट गस्तीमा खटिएको प्रहरी टोलीमाथि चितुवाले आक्रमण गर्दा हवलदार हेमबिक घाइते भएका हुन्। महालक्ष्मी नगरपालिका 9 का स्थानीयले गहुँ बालीमा चितुवा पसेको भनेर प्रहरीलाई खबर गरेका थिए। सोही स्थानमा जाने क्रममा प्रहरी टोलीमाथि चितुवाले आक्रमण गरेको थियो। घाइते विकको घरको स्थित किष्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईईको नतिजामा नन ग्रेड भएका 1,46,507 जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। यस वर्ष 2,84,160 विद्यार्थी ग्रेडेड भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिँदै उहाँले परीक्षामा 5,12,421 जना विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 4,30,667 जना सहभागी भएको जानकारी दिनुभयो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि पर्सि शुक्रबारदेखि 1 साताका लागि समय निर्धारण गरेको जानकारी दिनुभयो।
1: काठमाण्डु महानगरपालिकाले यही जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गर्ने भएको छ। महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा कक्षा 11-12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ। अनलाइन आवेदन जेठ 10 गतेसम्म र परीक्षा जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म सञ्चालन हुने महानगरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ।
0: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढ़ाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रका जग्गा धनीहरूलाई मुआवजा दावी गर्न 35 दिने म्याद दिएको छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यस आयोजनाको पश्चिम खण्डमा हुन सक्ने पहिरो रोकथामका लागि थप जग्गा आवश्यक परेको हो। मन्त्री परिषदको गत चैत्र 24 गतेको निर्णय अनुसार धादिङको निवेशी नगरपालिका वड़ा नम्बर 9 पर्ने निश्चित जग्गाहरू अधिग्रहण गर्न लागि हो। जग्गा धनीहरूले आफ्नो हक दावी वा भोगचलन सम्बन्धी आवश्यक प्रमाण निस्सा र कागज पत्र सहित जिल्ला प्रशासन कार्यालय धादिङमा रितपूर्वकको निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिफोरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
4: पाथिफोरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम एसियाको तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनतर्फ दबाव सिर्जना गरेर इरानलाई आफ्ना शर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ भ्रमणमा जानु लाग्नु भएको विश्लेषकहरूले टिप्पणी गरेका छन्। अमेरिकी उच्च अधिकारीका अनुसार ट्रम्प भ्रमणका दौरान इरान युद्धको विषय केन्द्रमा रहनेछ। चीन इरानको कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता तथा रणनीतिक साझेदार पनि हो। व्हाइट हाउसका अनुसार ट्रम्प आज बेजिङ पुग्ने, भोलि समकक्षी सीसँग वार्ता गर्ने र पर्सि अमेरिका फर्किने कार्यतालिका छ। भ्रमणमा इरान युद्ध केन्द्रमा रहे पनि द्विपक्षीय व्यापार र प्रविधिको विषयलाई समेत प्राथमिकतामा राखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। कान्तिपुर डायरीमा अब खेल प्रसंग। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कलकत्ता नाइट राइडर्स भेट्दैछन्। रायपुर स्टेडियममा हुने खेल राति पौने 8 बजे शुरू हुनेछ। यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले लगातार 5 जित निकालेको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। उसले अहमदाबादमा भएको खेलमा सनराइजर्स हैदराबादलाई 82 रनले हराएको हो। यो जितपछि गुजरातको 16 अंक भएको छ। हैदराबाद भने 14 अंकका साथ तेस्रो स्थानमा छ। जितका लागि 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। त्यस अगाडि गुजरातले पहिले ब्याटिङ गर्दै 5 विकेट गुमाएर निर्धारित ओभरमा 186 रन बनाएको थियो। अवस्थै नै प्रसंग सँगै मध्याह बाह्र बजेको कान्तिपुर डायरी सकियो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खासदारीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नर्स च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोल खाँदारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 35 50 7 47 0 29 5 63 40 र 98 07 00 1 55। यहाँ डिएसकेन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिन जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029 56 2201 र 97 499 22 520।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङ का कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98 5 12 19 33 र 98 5 20 58 488।
7: के त
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्न
5: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
9: लु दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि, सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगबिम्बा राई, किरात राई ययुक्खा दिङ्ला भोजपुर।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
12: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: 달 마냥
1: 두니안에 데크다니 전람로 두니안에 데크다니 전람로 두니안에 수차지나 수차디오
0: 부차스타기 요만 담아있었요.

खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईं जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईंलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यैमित 2083 साल जेठ 7 गते संखुवा सभाको खादबरीमा मेती आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैमित 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट, यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177, 98-520-60-177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429908, जनक पौडेली 98525354 र 029562048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
6: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन, सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
11: यस शङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्खुवा सभा।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
21: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
22: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-00।

0: खाँदबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4. बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाण पत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: हेर नि सा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनु।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 0295901555।
4: More style, more design. Total Tailors.

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहरका बारेमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खानबारी 1 प्रगति टोलो खानबारी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 50 7 70 0 29 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेंट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
3: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ, किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: ए केटा हात छिटो चलाउनु पर्यो है, खै यतातिर त भङ्गै छ, यहाँ पनि काम भएको छैन, गाउँलेहरू रोटी बस्न आउने बेला भइसक्यो, अहिलेसम्म काम सक्यो होइन।
1: ए बुढो भान्जा बाबु सहरबाट गाउँ आउँदै सरे, कतै हाम्रो छोरी माग्न आउनुहोस् होइन।
0: त्यो सहरमा बस्ने केटाहरू कस्तो हुँदैन मलाई थाहा छैन, त्यो खटा च्यापेलाई जुत्ता त दिने छोरी दिन्छु त्यसलाई,
1: त्यसो भनेर कहाँ हुन्छ भान्जाको त आजै लाग्छ, फेरि सानो नै वचन दिइसक्यो।

0: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाणपत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083

0: 675 प्रति बोरा चिनी रु 95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520
1: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512-19333 र 98520-58488।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघका सभासु आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामोटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामोटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट, यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60-177, 98520-60-177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा यही 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ, त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादबारी 1 प्रगति टोल खादबारी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-4-25-50-770-29-5-63-40 र 98-07-00-1-555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साके

0: भौलिक अवसरमा किरात र यायुखा दिङ्गाले यहीमित 2083 साल जेठ 2 गतेका दिन दिङ्गा बजारमा साकेल शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई, किरात र यायुखा दिङ्गा भोजपुर।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: छुट्याउने योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पाङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डुलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय, नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनस्थले दुरूपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ पेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्दी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका सेवेन समिट रोक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएको कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 हिमालका लागि 55 देशका 1131 अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 र मकालु हिमाल आरोहणका क्रममा 2 ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
6: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
7: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
6: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
7: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धितोपत्र बजार पूँजीकरण 48,32,00,000,000,000 रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण 48,32,00,000,000,000 रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44,25,00,000,000,000 रूपियाँ थियो। कुल ग्राहकका उत्पादन शुल्क अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36,00,000,000 रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53,00,000,000,000 रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। अब विदेशको खबर। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41,00,000 सुडानी नागरिक आफ्नो मूल थलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफार्टले सुडानभित्र वा बाहिरबाट मूल थलोमा फर्कने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन्। अब खेल खबर। मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छोट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेल गार्डोले विद्यालय वर्ष झण्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। बैठकमा स्कूल क्यालेण्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः शुरू, फेरि पनि अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41,00,000 नागरिक मूल थलोमा फर्किए, फर्केकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 76 75।
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295 75 267, मोबाइल 97655 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खादबारी 1 प्रगति टोल, खादबारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 425 50 770 029 5360 40 र 98 07 00 1 555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खाजगरी नगरपालिका एक भानुचोक शङ्ख सभा।
1: डिभिजन वन कार्यालय शङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय शङ्खुवा सभा।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन, यो खाजबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाजबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189.

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने पिच दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
10: सम्पर्क नम्बर 029590667 र 9842267।
11: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।
3: रेडियो संखुवा सभा समय सूचक, अहिले अपराह्नको 4 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801।

0: पौडेली 98 5 20 58 344 र 029 5 60 248।
1: दुर्गा ज्वेलरी उद्योग खाँदारी 1 बुद्ध टोल सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98 4 33 47 262,
2: 98 10 55 55 85
3: र व्हाट्सएप नम्बर 98 5 20 28 646।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
6: र 029 5 90 155।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
10: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: Digital, enjoy with us.

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू: नस च्यातिएको, हड्डी खिएको, बाथ रोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय: यहीँको 2023 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खारबारी 1 प्रगति टोल, खारबारी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845507740 र 9807001555। यहाँ डिएक्सटेन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू:
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825201680 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।

0: किरात्राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 पावन वसुरमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई ययुखा दिङ्लाले यही 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई, किरात्रा यायोखा दिङ्ला भोजपुर।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
9: सम्पर्क 0291404 र 98045487।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस फार्मको सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक संखुवा सभा।
1: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिषाङ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभाको आयोजना तथा झापा मेती आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संखुवा सभाको खादबरीमा मेती आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योतिषाङ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
2: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि। हो र होइन होला त्यस्तो त?
3: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रू 79 प्रति केजी, रू 1975 प्रति बोरा। चिनी रू 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 9952061580 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842022667।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदबारीमा डाक्टर उमरबिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथ रोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड,
8: ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँको 2063 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोल खाँदारी नगरपालिकाको गेटागाडी सङ्कुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 75770 029553640 र 98070001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिङ जिरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420-59-801, जनक पौडेली 98520-58-344 र 029-560-248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: खाँदबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082-12-30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय ययोखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगबिम्बा राई किरात राय ययोखा दिङला भोजपुर।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
3: MCSA कम्प्युटर सेन्टर खाँदिए संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खादबारी नगरपालिका 1 भानुचोक शङ्ख सभा। मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ, पेशरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी संघ सभाको आयोजना तथा झापामेटी आँखा अस्पताल बेर्तामोटको प्राविधिक सहयोगमा यैनित 2083 साल जेठ 7 गते संघ सभाको खादबरीमा मेटी आँखा अस्पताल बेर्तामोटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैनित 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1 शङ्खुवा सभा। नोट: यैमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852060177, 9852060177। नेपाल नेत्र ज्योति संघ, पेशरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी शङ्खुवा सभा।
3: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्ख सभा 95.5 MHz।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजनमा बस्नेको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग,
0: विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई,
2: प्रविधिलाई उपयोग गर्ने, शिक्षकलाई अध्यावधिक गर्ने व्यस्त रहने तरिका जान, त्यो तरिकामा शिक्षक अब्बल ठहरिएको दिनमा यो जे गरे पनि ठिक हो, जुन दिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ पछि फर्किनुपर्ने अवस्था हुन्छ।
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि, धितोपत्र बजार पूँजीकरण 48.32 अर्ब पुग्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङ पुग्दै चीनसँग व्यापार प्रविधि र भू राजनीति तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत,
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार, आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी बीज हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध भएपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटकले बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायम राखेपछि सभामुख डोलप्रसाद अरियालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक शुरू हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह संसदमा जानु भएन। प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल शुरू भएको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरूद्ध गरे। एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री आउन नसक्ने उचित कारण बताउनुपर्ने माग गर्नुभयो। बहस र विवाद लम्बिँदै गएपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङ्गदेमेले अवरोधको निकास निकाल्न केही समय बैठक स्थगनको सुझाव सभामुखलाई दिनुभयो। सभामुख अरियालले 15 मिनटको लागि स्थगित गर्नुभएको बैठक ढिलो गरी शुरू भयो। विपक्षीले अर्थमन्त्रीलाई प्रस्ताव टेबल गर्न सहमति दिएपछि बैठक अघि बढ़यो, तर कांग्रेस संसदीय दलका नेता आङदेमले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा भने प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको निम्ति सभामुखले रूलिङ गर्नुपर्ने अडान दिनुभयो।
6: हामीले मात्र कति चाहेको भन्दाखेरि उहाँ आफैले हस्तान्तरण गर्नुभएको, उहाँकै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाफ दिनुपर्दछ। के यसो भन्नु गल्ती हो र? हामी त फेरि पनि भनिराखेका छौं उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिएको, उहाँको उपस्थिति अनिवार्य छ छलफलमा, उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ बिहाले रूलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो।
0: नियमावलीमा प्रश्नहरूको जवाब छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भन्ने उल्लेख रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले त्यसमा टेकेर छलफल अघि बढ़ाउनु पर्ने तर्क प्रस्तुत गर्नुभयो। सभामुख डोलप्रसाद अरियालले पनि नियमावलीको प्रावधान उद्धृत गर्दै अवरोध नगर्न विपक्षीलाई आग्रह गर्नुभयो।
7: त्यही हामीले बनाएको नियमावलीमा टेकेर हामी सदन सञ्चालन गरिरहेका छौं, तर अहिले मान्य सदस्यहरूले के प्रश्न गरिरहनु भएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यू आउने सुनिश्चितता गर्नु पर्यो भने, म माननीय सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन कोही पनि माननीय सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।
0: तर विपक्षी दलहरूले नमानेपछि पुनः बैठक स्थगित भयो। आज तेस्रो पटक शुरू भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको हो। प्रधानमन्त्री शाह आफू वरिष्ठ नेता रहेको आफ्नो पार्टी राष्ट्रपाको बैठकमा पनि सहभागी भएको देखिनु भएको छैन। सभामुख अरियालले नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीसँग परामर्श गर्ने आश्वासन दिनुभएको छ।
1: सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममाथि आजै छलफल शुरू भएको छ। छलफलमा भाग लिने राष्ट्रिय सभाका सांसदहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ। नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले देशको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद किरण बाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक संकटलाई समाधान गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले 2081 र 2083 सालमा प्रस्तुत नीति तथा कार्यक्रमबीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै अधिकांश कार्यक्रममा दोहोरिएको आरोप लगाउनुभयो। उहाँले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिए पनि नयाँपन नदेखिएको उल्लेख गर्नुभयो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन योग्य, जवाफदेही र नतिजामुखी हुनुपर्नेमा जोड़ दिएका छन्।
0: नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको छ। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरी लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव साधन मन्त्रालय राखिनेछ। गाभिएका र खारेज गरिएका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ।
1: नेपाली कांग्रेसको देउबा समूहले 15 महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले काठमाण्डुमा आयोजना गरेको वृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेश स्तरीय भेलाले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको नेताहरूले बताएका छन्। देउबा समूहले पार्टीको बहुमत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनैतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने बताएको छ। देउबा समूहले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा चुनावमा पार्टीको पराजयबारे बिना पूर्वाग्रह निर्मम समीक्षा गर्नुपर्ने खाँचो पनि औलाएको छ।
0: यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ लोल्बु शेर्पा र देन्दी शेर्पा डोडी काग्रे बिहान 10:25 शिखरमा पुगेका 7 समिट ट्रेकले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी समय लागेको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै सिजनका लागि नेपालका 30 वटा हिमाल आरोहणका लागि 55 देशका 1131 जनाले अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबै हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 जना र मकालु हिमाल आरोहणका क्रममा 2 जना गरी 5 जनाको हिमालमा ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मको लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग, राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमको चर्को आलोचना, नेपाल सरकार र कार्यविभाजन नियमावली 2083 स्वीकृत, अब मन्त्रालयको संख्या 17 वटा हुने, यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलियो लगायतका खबर प्रस्तुत।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको बर्खे तथा हिउँदे विदा अब वर्षमा 30 दिन मात्रै दिने निर्णय गरेको छ। यसअघि एक शैक्षिक सत्रमा 45 दिनसम्म विदा दिँदै आएको थियो। शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा लागू गरेपछि पठन पाठनको समय घट्ने अवस्था सृजना भएकाले विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै विद्यालयमा दैनिक प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनटमा सीमित गरिने भएको छ। विदा कटौती मात्र समाधान नभई शिक्षकको क्षमता विकास र प्रविधि मैत्री शिक्षामा जोड़ दिनुपर्ने कतिपयको मत छ। यस विषयमा साथी हृदय रिमालले बर्खेर हिउँदे विदा कटौती गर्ने सरकारको निर्णयले पठन पाठनमा कस्तो प्रभाव पार्छ भनेर शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला कुराकानी गर्नु भएको छ।
14: हामी कहाँ 1050 किन छुट्टी दिन्थ्यो भने जाडो हुन्थ्यो काठमाडौँमा, त्यसैले काठमाडौँमा 1050 छुट्टी दिन्थ्यो। बर्खामा छुट्टी किन दिन्थ्यो भनेदेखि कृषकहरूका सन्तानहरू पढ्छन् स्कूलमा, त्यसैले गर्दाखेरि छुट्टी दिन्थ्यो। शिक्षक पनि कृषकहरू हुन्, त्यो किसिमकोबाट सोचेको हो। अब सायद उहाँहरूले कृषक पनि छैन, 1050 पनि हुँदैन भन्ने दृष्टिकोण राख्नुभयो। एउटा मलाई लाग्छ त्यसरी हो, उहाँहरू लहरमा बढ्दा काम गर्नुहुन्छ जस्तो देखिन्छ। यसो हेर्दाखेरि वस्तुस्थितिलाई त्यति धेरै बुझ्नुहुन्न कि जस्तो किसिमको लाग्छ मलाई। कति दिन पढाए हुन्छ भनेर भन्ने चाहिँ फेरि संस्कृति हेर्नु पर्दो रहेछ. चाइनिजहरूले 7 बजेदेखि क्लास लिँदा रहेछन्, उनले 2 दिन छुट्टी गर्दैन. उनीहरूले के गर्छन् भने विद्यार्थीहरूलाई कसरी व्यस्त राख्ने भन्ने किसिमको कुराकानी सोध्दा रहेछन्. अब हाम्रो नियति के रहेछ भनेदेखि, न हाम्रो संस्कृति केटाकेटीहरूले खेती गर्नुपर्छ भन्ने संस्कृति बुझ्न सकियो, न व्यस्त राख्ने किसिमको कला जाने. शिक्षक नै पाठ्यक्रम हो, शिक्षक नै पाठ्य पुस्तक हो. त्यहाँ पाठ्यक्रमको भाषा पनि हुँदैन, पाठ्यपुस्तकको भाषा पनि हुँदैन. नर्वे, फिनल्यान्ड आदि इत्यादि देशहरूमा हेर्नुभयो भने शिक्षक नै पाठ्यक्रम. अब शिक्षकलाई के भन्नु, यो उद्देश्य हासिल गर्नको निम्ति हजुरहरूले यो काम गर्नुपर्छ, चाहिँ उद्देश्य चाहिँ हासिल हुनुपर्छ. अब हाम्रो शिक्षकको चलन जति के रहेछ, सबै विद्यार्थीलाई एउटै असाइनमेन्ट दिँदो रहेछ. युरोपमा हेर्नुभयो भनेदेखि सबै विद्यार्थीको एउटै असाइनमेन्ट हुँदैन, विद्यार्थीको क्षमता अनुसार हो नि असाइनमेन्ट भनेर. शिक्षकको तयारी चुनौती हो, उहाँले निर्णय अर्कोतिरबाट गर्नु हो क्या. अब केटाकेटी एआईमा जोडिसके, किताब पढाएर हुन्छ, त्यो एआईसँग जोडेर एआई किताब र त्यसपछि गएर सन्दर्भ र उसको जिन्दगी कहाँनिर जोड्ने भन्ने किसिमको तागत शिक्षकसँग नआइकेर हामीले यस्ता निर्णय गर्न हुन्छ र प्रश्न.
13: जस्तो भौगोलिक रूपमा त तराईको एउटा किसिमको हावापानी, पहाड़ हिमालतिरको एउटा छ, त्यहाँ बस्नु सक्ने अवस्था हुन्छ 6 महिना, र काठमाडौँ उपत्यकामा अझै फरक छ. यो हेर्दाखेरि यसले चाहिँ भौगोलिक रूपमा कस्तो असहजता सृजना गर्ने सम्भावना देख्नुहुन्छ?
14: गजब ल्याउनु भयो, गजब ल्याउनु भयो. हिमाली भेगमा बस्न नसक्ने किसिमको अवस्था छ भनेर भन्छ. अब हाम्रो शिक्षक के गर्दो रहेछ भनेर मैले डोल्पाको शिक्षकलाई हेरेँ, मैले मनाङको शिक्षकलाई हेरेँ. उहाँहरू के गर्ने चाहिँ बस्नै सकिँदैन सर, केटाकेटीहरू पनि ऊ गर्छन्, अब हामी त हिँड्यौँ. अब शिक्षकलाई यो न्यूनतम जिम्मेवारी यो हो है, गुणस्तरको मानक यो हो है, यो मानक पूरा गर्न हजुर कसरी सक्नुहुन्छ त भन्नु पर्यो नि. त्यसो भए चाहिँ हिमालमा कसरी सक्नुहुन्छ, पहाडमा कसरी सक्नुहुन्छ, मधेसमा सक्नु कसरी सक्नुहुन्छ, त्यो त उसले ग्यारेन्टी गर्नु पर्यो क्या. पहाडको बेग्लै, मधेसको बेग्लै, हिमालको बेग्लै किसिमको अवस्था भएर हुनाले त्यसैले स्थानीय विधा देऊ, निर्णय गर भनेर भनेर दिएको कारण त्यो हो. जिम्मेवारीबाट शिक्षकहरूलाई हामी जिम्मेवार बनाउनै सकेनौँ. गुणस्तर भनेको मानक यो हो भनेर भन्ने सरकारले बनाउनै सकेन, अनि शिक्षकले यो हाम्रो जिम्मेवारी हो भनेर भने बोक्नै सकेन.
13: यसमा यहाँको सुझाव के छ यो शिक्षण विधि सुधारका लागि?
14: मैले चाहिँ देखेको के हो भने शिक्षक शिक्षक शिक्षक हो. माटो सुहाउँदै पनि एउटा कुराकानी हो, उहाँहरूको जोस सुहाउँदै पनि हो. जोसकोलाई चाहिँ सम्मान गर्छु, प्रविधिमा जोड्नलाई बल गर्नुभएको छ सम्मान गर्छु. त्यो प्रविधि र जोसमा जोडेर हाम्रो शिक्षकहरूको तागत बनाउने किसिमको तरिका जबसम्म गर्न सक्दैनौँ नि. शिक्षकको तलब योग्यतामा आधारित हुन्छ भन्न थाल्नु पर्यो क्या. अब राम्रो शिक्षकहरू वा योग्यता प्राप्त शिक्षकहरू हिमाली भेगतिर जान्छन् भन्नु पर्यो. अब विद्यार्थीहरू यति विद्यार्थीलाई यतिजना शिक्षक दिन सकिन्छ, कक्षा पछि शिक्षक दिन सकिँदैन भन्ने हिम्मत गर्नु पर्यो. यसरी गरिदियो भने त्यसले चाहिँ शिक्षक पनि तयारी बन्दै जान्छ, प्रविधिलाई उहाँहरूले उपयोग गर्ने, शिक्षकलाई अध्यापति गर्ने, अनि शिक्षकले असाइनमेन्ट दिएर हुन्छ कि प्रोजेक्ट वर्क दिएर हुन्छ कि विद्यार्थीलाई अनुसन्धान गराएर हुन्छ कि व्यस्त राख्ने तरिका जान्ने वा कमाउने किसिमको कुराकानी गरेर कमाएर यो पढाइलाई चाहिँ जोड्ने किसिमको तरिका गर्ने. जुन दिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ निर्णय गर्न त पाइन्छ तर पछि फर्किनुपर्ने अवस्था हुन्छ.
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला. नेपाल दर्पणमा खबरकै सिलसिला. नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ. 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो. नेपाल राष्ट्र बैंकका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रूपियाँ बराबरको कारोबार गरेका छन्। त्यसै गरी मोबाइल बैंकिङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यता क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5,46,00,000 कारोबार मार्फत 1,53,47,00,00,000 बराबरको कारोबार भएको छ।
15: धितोपत्र बजार पूँजीकरण 48,32,00,000,00,000 रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्ममा धितोपत्र बजार पूँजीकरण 48,32,00,00,000,00,000 रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44,25,00,00,000,00,000 रूपियाँ थियो। कुल ग्राहस्त उत्पादनसँगको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। नेप्सीमा सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको 17.8% र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36,00,00,00 रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53,00,00,00 रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
1: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 4.15 अंकले घटेर 2,740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अंकले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 कम्पनीको शेयर घटेकोमा 82 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,66,00,00,000 कारोबार भएकोमा आज 339 कम्पनीका 56,43,000 कित्ता शेयर 2,80,00,00,000 रूपियाँमा किनबेच भएको छ।
15: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिरतामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
18: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
19: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
17: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
20: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
17: हाम्रा सेवाहरू
20: ओपिडी सेवा
17: विशेषज्ञ ओपिडी सेवा
20: निशुल्क औषधि वितरण
17: सशुल्क फार्मेसी सेवा
20: फिजियोथेरापी सेवा
17: अकुपंचर सेवा
20: योग परामर्श सेवा
17: क्रियाकल्प सेवा
20: पूर्व कर्म पंचकर्म सेवा
17: छार सूत्र सेवा
20: जलौका सेवा
17: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
20: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
17: विस्तृत जानकारीका लागि
20: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
15: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको हो। अर्यालकै सिफारिशमा राष्ट्रपति पौडेलले हिजो सचिव हर्कराज राईलाई पदमुक्त गर्नुभएको थियो। यसैबीच नेपाल आयला निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ। भट्टले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो।
15: गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको चुनाव बारेमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ। संस्थाले आज काठमाडौँमा कार्यक्रम गर्दै चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो। संस्थाकी मुख्य निर्वाचन विश्लेषक एनए रोना आन कार्तोसले गएको चुनावमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताउनुभयो। उहाँले पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत बताउनुभयो। कार्तोसका अनुसार कतिपय सुरक्षाकर्मीलाई पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको थियो।
1: मुकुमलुङ अर्थात पाथीभरा क्षेत्रमा निर्माणाधीन केबल कार परियोजनाको विरोधमा मुकुमलुङ तानसेप चुम्बो तथा मुकुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदा समेत केवल कार निर्माणलाई निरन्तरता दिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने भएको हो। पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता
2: दकेन्द्र सिंह थेगिमले गैरकानूनी रूपमा ठगी भ्रष्टाचार तथा फर्जी कागजको आधारमा मुकुमलुङ अतिक्रमण गरी केवल कार निर्माण अघि सारेको आरोप लगाउनुभयो।
15: काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा विभागले सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुल्ला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। आवेदन दिनका लागि 2082 सालको एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेको लगायत हुनुपर्नेछ। 2079 सालदेखि महानगरले संस्थागत विद्यालयहरूमा कक्षा 11 र कक्षा 12 पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो।
2: महोत्तरीका मध्य र सुदूर दक्षिणी भेगका बस्तीहरूमा नीलगाई र बदेलको संख्या बढ़ेपछि किसान समस्यामा परेका छन्। पूर्व पश्चिम राजमार्गसँग जोड़िएको वन क्षेत्रबाट 3-4 वर्ष पहिले तल झरेका यी वन्यजन्तुहरू अब बस्ती आसपासकै झाड़ी र घारीमा बच्चा जन्माउन र हुर्काउन थालेपछि संख्या उल्लेखनीय रूपमा बढ़ेको स्थानीय बासिन्दाहरू बताउँछन्। दिनभरि उखु घारी र घाँस घारीमा लुकेर बस्ने यी वन्यजन्तुहरूले राति किसानका बाली नाली सखाप पार्ने गरेका छन्।
15: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भएको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भू राजनीतिक तनावले नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरको रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ गएका छन्। सन् 2017 पछि ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सि सी जिनपिङसँग औपचारिक वार्ता हुनेछ। दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, एआई क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षा सम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेण्डा बन्ने अपेक्षा छ। अमेरिका र चीनले पछिल्ला वर्षहरूमा व्यापार, सुरक्षा र भू राजनीतिक क्षेत्रमा एक अर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन्। त्यसका बावजूद दुवै पक्षले सम्बन्धपूर्ण रूपमा विग्रहण नदिने प्रयास गरेका छन्। ट्रम्पले बारम्बार सी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दावी गर्दै आउनु भएको छ। सन् 2017 यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनाव बीच दबावमा परेको देखिन्छ। यद्यपि चीनको अर्थतन्त्र पनि चुनौती रहित भने छैन। कमजोर घरेलु माग, सुस्त उपभोग र रियल इस्टेट क्षेत्रमा ऋण संकटले चीनमाथि आर्थिक दबाव बढ़ाइरहेका छन्। यही अवस्थामा हुन लागेको ट्रम्प सी शिखर वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ दिशा दिन सक्ने विश्लेषकहरूको अनुमान छ।
2: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीहरूको आईसीसी वरियतामा सुधार भएको छ। घरेलु मैदान मीरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानलाई 104 रनले हराएपछि बंगलादेशका खेलाड़ीहरूको वरियतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरियतामा बंगलादेशका कप्तान नजमुल हुसेन सान्तो एकै पटक 16 स्थान सुधार गरेर 24औंमा पुगेका छन्। मोमिनुल हक 12 स्थान सुधार गर्दै 35औं स्थानमा आइपुगेका छन्। यस्तै टेस्ट बलिङ वरियतामा नहिद राणा 5 स्थान सुधार गर्दै 64औं स्थानमा, तैजुल इस्लाम 3 स्थान सुधार गर्दै 13औं स्थानमा आइपुगेका छन्। मीरपुर टेस्टमा बंगलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 र दोस्रो पारीमा 87 रन बनाएका थिए। यस्तै मोमिनुल हकले पहिलो पारीमा 91 र दोस्रो पारीमा 56 रन बनाएका थिए। यसै गरी नहिद राणाले पहिलो पारीमा 1 र दोस्रो पारीमा 5 विकेट तथा तैजुल इस्लामले पहिलो र दोस्रो पारीमा 2-2 विकेट लिएका थिए। अहिले चलिरहेको विश्व टेस्ट च्याम्पियनशीप क्रममा बंगलादेशको यो पहिलो जीत हो। दुई खेलको टेस्ट श्रृंखलाको अन्तिम खेल आउँदो शनिबारदेखि सिल्ट हल्टमा शुरू हुनेछ।
15: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल रायपुरमा राति 7:45 बजे शुरू हुनेछ। प्रतियोगितामा बेंगलुरू 11 खेलमा 14 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। कोलकाता 10 खेलमा 9 अंक सहित 8 स्थानमा छ। आईपीएलमा दुई टोली बीच अहिलेसम्म 35 पटक भेट भएकोमा कोलकाता 20 र बेंगलुरू 15 खेलमा विजयी भएका छन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित। नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग।
0: विद्यालयको वर्षेर हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय। गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई।
2: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि, धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब पुग्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङमा, चीनसँग व्यापार प्रविधि र भू राजनीति तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत।
2: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै
0: हजुरको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश देवाली र भोजेन्द्र बसत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

असर पार्ने चिन्ता। अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै इरानसँगको जारी द्वन्द अन्त्यमा चीनको सहयोग आवश्यक नपर्ने भनाई। र इण्डियन प्रिमियर लीगमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुँदैछ।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा दिप शिखर नवीन समाचार अब विस्तारमा
4: प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि उठेका विषयबारे जवाफ दिन र प्रतिनिधि सभा बैठकमा सहभागी हुन अस्वीकार गरेपछि उत्पन्न विवादसँगै संसदको काम प्रभावित भएको छ। नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रधानमन्त्री शाहको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै सबै विपक्षी दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। निर्धारित कार्यसूची अनुसार प्रधानमन्त्री शाह बैठकमा सहभागी नभएपछि अर्थमन्त्री सोर्डिङ वाग्लेले नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गरे पश्चात विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। ढिलो गरी शुरू भएको बैठकमा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव राख्नु भएको थियो।
5: सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु।
4: प्रधानमन्त्रीको साटो मन्त्रीबाट प्रस्ताव टेबल गर्न दिन सहमति जनाएपछि विपक्षी दलले बैठकमा प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग अघि सारेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बैठकमा प्रधानमन्त्री शाह अनिवार्य रूपमा सहभागी हुनुपर्ने बताउनुभयो।
6: सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिनिधिको हैसियतले अर्थमन्त्रीज्यूले प्रस्ताव प्रस्तुत गर्नु पाउनुहुन्छ, यसमा हाम्रो विमति थिएन। तर प्रस्ताव प्रस्तुत भइसके पछाडि जब बैठक प्रारम्भ हुन्छ सायद यसले छलफल माग्छ होला। छलफल मागिसकेपछि हामीले बार बार के भनिरहेका छौँ सभामुख महोदय भने विपक्षी दलको नेताको हैसियतमा मैले बोल्दाखेरि पनि सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति सायद यो अत्यन्तै महत्वपूर्ण छलफल र बहसहरूले उहाँको उपस्थिति माग्छ।
4: अर्को प्रतिपक्षी दल एमाले संसद बैठकमा प्रधानमन्त्री शाहलाई सहभागी गराउन सभामुखले रूलिङ गर्नुपर्ने माग राखेको छ। सो पार्टीकी सांसद पद्मा अरियालले भन्नुभयो,
7: यो जुन खालको नीति कार्यक्रम प्रस्तुत भइएको छ यसको प्रमुख जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हो र हुनपर्छ। त्यसित जोडिएका राजनीतिक व्याख्या, आफ्ना प्रतिबद्धता, सांसदहरूबाट राखिएका जिज्ञासा स्पष्ट पार्ने प्रमुख दायित्व उहाँको नै भएको हुँदा हामीले पटक पटक भनेका छौँ, उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रूलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौं।
4: सत्तारूढ़ दल रासपाले भने नीति तथा कार्यक्रम टेबल भएपछि छलफल रोक्न नमिल्ने बताएको छ। सो पार्टीका प्रमुख सचेतक कविन्द्र बुढलाकोटीले प्रधानमन्त्री नै छलफलका लागि आउनुपर्ने व्यवस्था नभएको बताउनुभयो।
8: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई टोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन। यो त नियम कहीँ पनि छैन, कुन नियमले यस्तो भयो।
4: विपक्षीको अवरोध कायम रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभयो,
9: सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि देशका लागि हामी नीति तथा कार्यक्रम यति महत्वपूर्ण बहसमा हामी छौं, त्यसकारणले त्यसमा पनि सम्भवतः सबै जसो विपक्षी दलका मान्य सदस्यहरूले संशोधन राख्नु भएको छ उहाँहरूले यसमा संशोधन आफूले राखेको संशोधनमा छलफल गर्न चाहिरहनु भएको छ भने यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्न गएर।
4: सभामुख अर्यालले दोस्रो बैठकमा समेत पटक पटक आग्रह गरे पनि विपक्षी दलले अवरोध जारी राखेपछि भोलिसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।
3: यसैबीच संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा भने सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको प्रस्ताव अनुसार नीति तथा कार्यक्रममाथि दलका सांसदहरूले धारणा राखेका छन्। आजको बैठकमा नेपाली कांग्रेस, एमाले र नेकपा लगायत दलका गरी 11 जना सांसदले नीति तथा कार्यक्रममाथि धारणा राखेका हुन्। राष्ट्रिय सभा बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ।
4: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
1: कान्तिपुर सविस्तार।
4: संवैधानिक परिषदले सर्वोच्च अदालतको नयाँ प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेपछि विवाद उत्पन्न भएको छ। विगतमा जस्तै फेरि एकपटक प्रधान न्यायाधीश नियुक्तिको विषय विवादित बन्न पुगेको हो। परिषदको सिफारिश अनुसार प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू भइसकेको छ, तर प्रधान न्यायाधीशको नियुक्तिमा देखिएको विवादले समग्र न्यायपालिकालाई दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त भएका छन्।
3: प्रधान न्यायाधीशमा प्रस्तावित डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया थालनी भइसकेको छ। संसदीय सुनवाई समितिले वैशाख 26 गते सूचना जारी गर्दै 10 दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान गरेको छ। सुनवाई गर्नु अघि उजुरी लिने व्यवस्था अनुसार समितिले प्रक्रिया अघि बढ़ाएको हो। चौथो वरियतामा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेपछि विवादहरू सतहमा आएका छन्। खास गरी राजनैतिक दल र न्याय क्षेत्रबाट प्रधान न्यायाधीश सिफारिशको विषयमा विरोध भइरहेको छ। अध्यादेशबाट ऐन संशोधन गरिएका बुँदाका आधारमा प्रधान न्यायाधीश बनाउन खोजिएको विपक्षी दलको आरोप छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा भन्छन्,
10: प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। त्यो प्रधान न्यायाधीश बनाउने पात्र प्रस्तुत गर्छु, त्यो पात्र प्रस्तुत गरेर तर्क प्रस्तुत गर्छु, यसको आधारमा संवैधानिक परिषदबाट यो निर्णय गराउँछु भनेर होइन। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने 3 जनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, जसलाई मन लाग्यो त्यसलाई बनाउने।
3: संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे लगत्तै प्रधान न्यायाधीश नियुक्तिको प्रक्रिया थालनी भएको हो। संविधानको व्यवस्था अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश बाहेक 20 जना न्यायाधीश रहने प्रावधान छ। रिक्त रहेको प्रधान न्यायाधीशका लागि संवैधानिक परिषद र न्यायाधीशका लागि न्याय परिषदको सिफारिशका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको धारा 129 अनुसार प्रधान न्यायाधीश बन्नका लागि सर्वोच्चमा कम्तीमा 3 वर्ष काम गरेको हुनुपर्ने शर्त अनिवार्य गरिएको छ। यस्तो प्रावधानका बीच संवैधानिक परिषदले शर्माको नाम प्रस्ताव गरेको हो। संवैधानिक परिषदको सिफारिशलाई लिएर न्यायपालिका र कार्यपालिका बीच टकराव सिर्जना भएको देखिन्छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले परिषदको सिफारिशप्रति घुमौरो तरिकामा सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। केही दिन अघि आयोजित कार्यक्रममा उनले भनिन्,
11: सक्षमताको परीक्षण के आधारमा गरियो थाहा छैन। सक्षमता त प्रतिस्पर्धा गरेर देखाउनु पर्यो कामबाट, अनि मुद्दाको लगत जुन देखाइएको छ त्यो गलत छ। कति विधि शास्त्र विकास गरेको छ, समग्रतामा सक्षमतालाई कसरी हेर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। मुख्य गरेर समर्पण गर्ने, सम्झौता गर्ने न्यायालय बनाउने प्रयास भएको छ। एउटा न्यायालयमा न्यायालय चलाउने भनेको प्रशासकीय भूमिका मात्रै हो प्रधान न्यायाधीशको। निष्पक्ष, स्वच्छ र गुणस्तरीय न्याय दिने काम प्रत्येक न्यायाधीशहरूको हो, त्यो हामीले गर्छौं।
3: मल्लको अभिव्यक्तिलाई सरकार र सत्तारूढ दल राष्ट्रवादसँग टकराव बढ्ने संकेतको रूपमा अर्थाइएको छ। यसैबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने संवैधानिक परिषदको सिफारिशको बचाउ गरेको छ। सो पार्टीका सभापति रवि लामिछानेले प्रधान न्यायाधीश सिफारिश कानून सम्मत रहेको बताएका हुन्। पार्टीको कार्यक्रममा बोल्दै उनले भनेका छन्,
12: सम्मानित अदालतमा उपस्थित रहनुभएका माननीय न्यायमूर्तिहरूको नाम सर्ट लिस्टमा आइपुग्यो। त्यतिखेर नै हामी सरकारमा पुग्यौं र हामीलाई भनियो यसमध्ये एउटा छान्नुपर्छ भनेर। विधिले त्यही भन्यो र त्यही विधिलाई फलो गर्दा, त्यही विधिलाई मान्दा, त्यही संविधानलाई मान्दा हामीले त्यसै भित्रबाट एकजनालाई सिफारिस गरेका हौं। संसदीय सुनवाई छ, यो प्रक्रिया छ। त्यसकारणले न्यायालयका विषयलाई धेरै चर्चाको विषय गरेर, धेरै अप्ठ्यारो गरेर, धेरै त्यसमा टसल गरेर र चुनौतीपूर्ण ढंगका अभिव्यक्तिहरू दिएर के लाभ हुन्छ र? त्यो त जग हसाई मात्र हुन्छ। हामी त्यस्तो जग अछाइमा विश्वास गर्दैनौ, हामीलाई अझै पनि विश्वास छ।
3: सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्ललाई पछ्याएर चौथो स्थानमा रहेका शर्मालाई प्रस्ताव गरेको भन्दै आलोचना भइरहेका बेला कतिपयले भने परिषदको सिफारिश संविधान सम्मत भएको बताएका छन्। संवैधानिक परिषदको सिफारिशले प्रचलित परम्परा तोडिए पनि संविधानको व्यवस्थामा भने प्रहार नगरेको उनीहरूको धारणा छ। वरिष्ठ अधिवक्ता बाबुराम दाहाल भन्छन्,
13: राजाको छोरो राजा हुने जस्तो 2092 सालमा म प्रधान न्यायाधीश हुन्छु, 2090 सालमा म प्रधान न्यायाधीश हुन्छु, यति सालमा म प्रधान न्यायाधीश हुन्छु, यति वर्षसम्म म हुन्छु। हेर्नुहोस्, यो यसरी तपाईँको चाहिने यो संस्थाहरू चल्दैन। मान्छे योग्यता क्षमता पनि सँगसँगै चाहिन्छ मान्छेको। संवैधानिक परिषद यस्तो एउटा चाहिने निकाय हो, संविधानको धारा 129 तीन बमोजिम सिफारिस भएर आएका जतिजना न्यायाधीश हुनुहुन्छ, तीन वर्ष पुगेका उहाँहरू मध्ये जसलाई पनि उहाँहरूले नियुक्ति गर्न पाउनुहुन्छ र यसमा उहाँहरूले आजसम्म वरियता तोड्नु भएको थिएन।
3: संवैधानिक परिषदले गरेको सिफारिसले उत्पन्न गरेका विवादलाई स्वाभाविक रूपमा हेरिएको छैन। प्रधान न्यायाधीश जस्तो गरिमामय पदको नियुक्तिलाई लिएर जुन तहको विवाद भइरहेको छ यसले संवैधानिक परिषदको मात्र नभई न्यायालय प्रतिको भरोसा र विश्वासलाई आघात पार्ने चिन्ता व्यक्त भएका छन्। विगतमा पनि कतिपय सन्दर्भमा प्रधान न्यायाधीश र न्यायाधीश नियुक्तिमा विवाद देखिएका थिए। त्यही प्रवृत्ति र घटनाले निरन्तरता पाउनु गलत भएको कतिपयको बुझाइ छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
4: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
14: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
14: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
14: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
14: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
14: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
14: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
14: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
15: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
16: वाटरले बुझ्ने

0: छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछ।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असारमा चितवनमा हुने भएको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि राष्ट्रसभाले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक सहमति गर्दै निर्णय गरेको थियो। सोही बमोजिममा राष्ट्रसभाले अबको 2 महिनापछि महाधिवेशन गर्न लागेको नेता गणेश पाराजुलीले जानकारी दिनुभयो। 2079 सालमा गठन भएको राष्ट्रसभाको अहिलेसम्म महाधिवेशन भएको छैन। त्यसै त विवेकशील साझा र बालेन्द्र शाह नेतृत्वको समूह राष्ट्रसभामा मिसिएको छ।
2: बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका घर टहरा हटाउने अभियानलाई निरन्तरता दिएको छ। नगर विकास समितिको स्वामित्वमा रहेको क्षेत्रमा वर्षौंदेखि बनाइएका अस्थायी तथा स्थायी संरचना हटाइएको हो। पूर्व सूचना र समयसीमा दिएर अतिक्रमण हटाउने प्रक्रिया अघि बढ़ाइएको छ। थप जानकारी सहित बाँके सहकर्मी रूपा गहतराजको रिपोर्ट।
3: बिहान खाऊ भने बेलुका छैन, बेलुका खाऊ भने बिहान छैन। हेर्नु हाम्रो आज 7 दिनमा मैले खाना नखाएको।
4: आफ्नो पीड़ा सुनाउँदै गोरख बहादुर खर्ती कोहलपुर 11 शान्तिनगरको सुकुम्बासी बस्ती अचेल तनावमा छ। हरेक घर अगाडि घरैसी सामान छटपस्ट छन्। कपड़ा, झोला, सिरक, दसरा र दैनिक प्रयोगका सामान अस्त व्यस्त छटपस्ट रहेका छन्। त्यही सामान सँगै कमला सोनी आफ्नो पीड़ा समेटिरहेकी छन्। आँखाभरि चिन्ता र अनुहारभरि अन्योल बोकेर उनी कहिले कपड़ा मिलाउँछिन् त कहिले घरतर्फ फर्केर हेर्छिन्। स्थानीय सरकारले ठाउँ खाली गर्न निर्देशन दिएपछि कमला सोनी जस्ता धेरै परिवार आफ्नो वासस्थान गुम्ने चिन्तामा छन्। जीवनभरको दुःख सुख जोडिएको घर छोड्ने बाध्यता शान्तिनगर बस्तीको वातावरण भावुक र पीड़ादायी बनेको छ। कमला सोनी:
5: यस्तो जनता हामी कहाँ जाने? घरभित्र हाम्रो केही नभए पनि पकाएर खाने चिज छ, अनि सुत्ने सामान छ। हामीले जस्तो दुःख कष्ट गरेर भए पनि हामीले जोड्यौँ। हाम्रो बच्चा बिहान स्कुल जाने बेला मम्मी हामी आउने बेला त हाम्रो घर भत्कियो भने हामी कहाँ जाने? हाम्रो भेटुन्न कि भन्छन् कि हाम्रा बच्चाहरूले। हामी त्यति बेला कहाँ जाने? हाम्रो बच्चालाई कहाँ आऊ भन्ने?
4: शनिबार 40 परिवार घर भत्काइएका थिए भने आइतबार थप 140 घर टहरा हटाइएको थियो। कोहलपुर नगर विकास समितिको कोहलपुर 3 अन्तर्गत पर्ने करिब 36 बिघा क्षेत्रफल अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियान जारी छ। नगर विकास समितिको जग्गा कब्जा गरेर 751 परिवार बसोबास गर्दै आएको तथ्याङ्क छ। उक्त क्षेत्रमा 416 अव्यवसित बसोबासी र 172 भूमिहीन दलित र 163 भूमिहीन सुकुम्बासी रहेका छन्। यसअघि लागत संकलन गरी स्वेच्छाले हट्न आग्रह गरिएको कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य बताउँछन्।
6: कोहलपुर नगरपालिकाले 10 दिनको समय अवधि राखेर सर्वदलीय बैठक र नगरपालिका कार्यपालिकाको सिङ्गो टिम बसेर हामीले निर्णय गरेर पछिल्लो निर्णय हामीले सार्वजनिक गरेका छौं। अब उहाँहरूले ससम्मान जे जति दिन त्यहाँ बस्नुभयो त्यसलाई चाहिँ नगर विकास समितिको अथवा नेपाल सरकारले सहयोग गरेको सम्झेर अब त्यहाँबाट आफूले चाहिँ जमिन खाली गरिदिनु पर्छ।
4: नगरपालिकाले अधिकांश व्यक्तिको अन्यत्र पनि घर जग्गा रहेको दावी गर्दै वास्तविक घरविहीन परिवारको व्यवस्थापन गर्ने योजना रहेको जनाएको छ। गत वर्ष भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितका रूपमा 751 जनाले फारम भरे पनि तथ्याङ्क प्रमाणीकरण क्रममा 153 भूमिहीन दलित र 141 भूमिहीन सुकुम्बासी मात्रै वास्तविक रूपमा भेटिएको बताउँछन् नगर प्रमुख आचार्य।
6: 2080 साल 12 महिना 5 गते नगर विकास समितिको बोर्ड बैठकले निर्णय गरेर नगर विकास समितिको क्रिकेट मैदानको आसपासमा तपाईँहरू को बसिरहनु भएको छ तपाईँहरूले आफ्नो विवरण यहाँ उपलब्ध गराउनुहोस् भनेर हामीले भूमि आयोगको फर्म वितरण गर्यौं र उहाँहरूले स्वैच्छिक रूपमा हाम्रो लगानी यहाँ फसेको छ र अर्को कुरा कसैले हामीलाई के भनिदिएको छ भने यो जग्गा सरकारले भोलि तिम्रो नाममा गरिदिन्छ भनेर भनिदिएको कारणले हामी आशा यो जग्गा पाउने आशामा हामी यहाँ बसिरहेका छौँ। तर हामी भूमिहीन दलित पनि होइनौ, हामी भूमिहीन सुकुम्बासी पनि होइनौ भनेर 416 जनाले त्यो निवेदन दिइसक्नु भएको छ।
4: रेडियो कान्तिपुरका लागि रूपा गहतराज पाठे।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री क्षेत्रनारायण आचार्यले आगामी साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढ़ाइएको बताउनु भएको छ। प्रदेश विकास समस्या समाधान समितिको बैठकमा आज आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभयो। मुख्यमन्त्री आचार्यले असार 15-20 गतेभित्र मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंगाएर साउन 1 गतेदेखि नयाँ संरचना अनुसार काम अघि बढ़ाइने बताउनु भएको छ। अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 12 मन्त्रालय छन्।
2: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। प्रहरीका अनुसार पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका 6 स्थित बस पार्क क्षेत्रमा सवारी जाँचका क्रममा गइराती पक्राउ गरिएको हो। प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको जनाएको छ। स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरेको आरोपमा सीआईबीले पाण्डे सहितका व्यक्तिमाथि केही समयदेखि अनुसन्धान गरिरहेको थियो। यसअघि प्रहरीले 3 जनालाई नियन्त्रणमा लिइसकेको छ। स्मार्ट टेलिकमकै अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उकललाई प्रहरीले पक्राउ गरेको थियो।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860946000
9: र 9819320375।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
10: आर्थिक समाचारको साथमा
1: सरकारले सरकारी सेवामा आबद्ध अस्थायी करार र जालदारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय कार्यान्वयन गर्ने सहमति दिएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार आर्थिक वर्ष 2082-83 बजेट वक्तव्यको बुदा नम्बर 352 सर्वोच्च अदालतको फैसला र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सो सहमति दिएको हो। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत राज्य र योगदानकर्ता दुवैको योगदान रहने गरी छुट्टै प्याकेज बनाएर करार अस्थायी सेवामा रहेका सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भएको जनाइएको छ। अर्थ मन्त्रालयले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गर्दै नयाँ नीतिगत व्यवस्था सहित कार्यक्रम अगाडि बढ़ाउन बाटो खुला गरेको जनाएको छ।
2: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका 17 निकायमा रिक्त रहेका 47 पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको इस्टर सूची फारम अनुसार इच्छुक नेपालीले जेठ 6 गतेसम्म आवेदन दिन सक्नेछन्।

0: एक महिनाभन्दा बढी समय अघि युद्ध विराम लागू भए पनि अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि शर्तहरूमा ठूलो मतभेद कायम रहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पको सहव्यक्ति आएको हो। अमेरिकाले इरानलाई आणविक कार्यक्रम बन्द गर्न तथा हर्मुज जलमार्गमा लगाएको नियन्त्रण हटाउन आग्रह गरेको छ। तर इरानले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, अमेरिकी नाकाबन्दी अन्त्य तथा लेबनान सहितका देशमा युद्ध रोक्नुपर्ने माग राखेको छ। तीन दिन हुने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार, ताइवान, कृत्रिम बुद्धिमत्ता र इरानसँग सम्बन्धित विषयमा वार्ता गर्ने तयारी गरेको समाचारमा उल्लेख छ। सन् 2017 पछि ट्रम्पले पहिलोपटक चीनको भ्रमण गर्न लाग्नु भएको हो।
1: अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा निकाय आईईसीईले विदेशी विद्यार्थीका लागि सञ्चालन गरिएको व्यावहारिक तालिम सम्बन्धी रोजगार कार्यक्रममा व्यापक ठगी भएको जनाएको छ। अधिकारीहरूका अनुसार हजारौं विदेशी विद्यार्थी तथा शंकास्पद रोजगारदाता सो घटनामा जोड़िएको आशंका गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यागमन निकायका कार्यवाहक निर्देशक टर्ड लायन्सले अनुसन्धानका क्रममा खाली कार्यालय बन्द भवन, नक्कली कार्यस्थल तथा कुनै वास्तविक व्यावसायिक गतिविधि नभएका कम्पनीहरू फेला परेको बताएको समाचारमा उल्लेख छ। फेला परेका ती कम्पनीहरूले सयौं विदेशी विद्यार्थीलाई रोजगारी दिएको दावी गरिएको थियो। विदेशी विद्यार्थीलाई अस्थायी कार्य अनुभव प्रदान गर्ने उद्देश्यले शुरू गरिएको कार्यक्रम समयसँगै दुरूपयोग हुन थालेको समाचारमा उल्लेख छ।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
2: खेलकुद समाचारको साथमा
3: एलजी लाइट्स गुड।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुँदैछ। रायपुर स्टेडियममा हुने सो खेल राति पाउने 8 बजे शुरू हुनेछ। बेंगलुरु 8 औं जितको खोजमा हुँदा कोलकाता 5 औं जित निकाल्ने योजनामा हुनेछ। 11 खेलबाट 14 अङ्क जोडेको बेंगलुरु अङ्क तालिकाको दोस्रो स्थानमा छ। कोलकाता 10 खेलबाट 9 अङ्क सहित 8 औं स्थानमा छ।
1: र मुगुको रारातालमा आयोजित 6ठौं रारा ट्रेल रनको उपाधि पुरूषतर्फ दलबहादुर कुंवर र महिलातर्फ सुनमाया बुढाले जितेका छन्। नेपाली सेनाको आयोजनामा भएको ट्रेल रनमा दलबहादुरले 16 किलोमिटरको दूरी 1 घण्टा 15 सेकेण्डमा पूरा गरे। सोही दूरी सुनमायाले 1 घण्टा 13 मिनट 50 सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्। उनीहरू दुवैले उपाधि सहित समान 50,000 रूपियाँ प्राप्त गरेका छन्।
0: हवस् त, यसका साथै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यही नै सकिन्छन्। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथ म उपस्थित हुनेछौं। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सर दीपशिखा र नवीन विदा हुन्छौ। नमस्कार।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
5: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संख सभा 95.5 MHz।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो

0: दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शंका सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नर्स च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादबारी 1 प्रगति टोल खादबारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 747 029 5360 40 र 98 07 00 1555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।

0: किरातराई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन वसुरमा किरातराई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरातराई ययुक्खा दिङ्लाले यही 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगबिम्बा राई, किरात राई ययुक्खा दिङ्ला भोजपुर।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
3: ए,
4: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए,
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासबरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
5: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र खादबरी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादबरीमा मेती आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योति संघ तेत्रत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
3: किन आँखा मिचेको मिचै गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या हो
4: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अध्ययारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चीनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।
9: खुशीको खबर नवद्वीप।
10: त्यसैले कवि भूपी शेतलले भन्नु भएको थियो, हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। बस बस अन्तिममा म यही भन्न चाहन्छु, म गर्छु त मेरो देशको लागि केही गर्न पाउँ।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाओ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
2: बाँकी भूभाग, पहाड़ी भूभाग, कर्णाली र सुदूरपश्चिमको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जन सहितको मध्यम वर्षा हुने सम्भावना छ।
1: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको 3 दिने राजकीय भ्रमणमा द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्य उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ।
4: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय लिएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनु पर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
5: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफमा नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
4: बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
6: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तद अनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
4: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
7: टेबल गर्नुपर्ने कुरा अरूलाई पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्छौं। सत्तारूढ दलले आफ्नो मुना खोजी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले, अब त समयहरू हुन्छ नि त, नीति तथा कार्यक्रम पनि त्यसको समय पनि हामीले दिएको छैन, बजेट पनि खुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
4: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
8: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने, विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो, कोही सार्वजनिक गर्ने महत्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि टोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ, यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि चाहिँ लेखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ, यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ, यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै
9: कार्यपालिकासँग सरकारसँग, त्यस कारणले मैले यहाँबाट रूलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरूद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
4: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रन महतले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
10: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरे विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा, हिजो गिरिजा प्रसाद कोइराला, हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थ्यो भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौँ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
4: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजापति कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले सीआईएनसँग बताउनुभयो।
11: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
4: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि तीन दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
1: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
12: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
1: अन्य पुराना पदमार्ग पनि सिंसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर। कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
14: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
16: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवा सभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क संचालनमा आएपछि तेह्रथुम शंखुवा सभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क संचालनमा आएपछि
4: 18 वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचड़को भीड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। शंखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ दहनी गरेर ल्याउँछौँ, यहाँ दहनी गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन। त्यस्तो उनीहरूको अब दुनेको छ, दुध दुनेको छ त अझ पनि छँदै छ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनु भयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिन्जुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रवर्धन गरेर यहाँका यो क्षेत्रको जीवन स्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको न्याय नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियुन्, त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल कदमी जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेख समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह थगुन्नासँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
12: अहिले लिपु खोला भन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसन नै भनौँ त, त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन। उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
13: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
12: उनीहरूको लोकल भाषा, त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्, नेपाली बोल्दैनन्।
13: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
12: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङरू, तिङ्कर, राप्ला, दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी, नाभी, गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहकार भाषा, रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
13: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र?
12: कुटी, नाभी, गुन्जी 3 गाउँ छ, अब ठ्याक्कै 1 जनसङ्ख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
13: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
12: थाहा पाउँछन्, किन नपाउनु?
13: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसँग केही त्यस्तो जानकारी?
12: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
13: यदि यो विषय समाधान विगतका कयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा, राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
12: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, जतिसुकै गरिब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि

0: घोषणा गर्नुपर्छ.
1: होइन होइन भन्छौ, कसले गर्नु दिएन?
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे, त्यो तर लागू भएन. लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि. अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ, ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्. त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गर्ने जारी राख्नुपर्छ.
1: अहिले पनि त्यहाँको व्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ. अहिले कस्तो छ?
0: अब अहिले यसो छ, उनीहरूको सड़क पुगिसकेको छ, तीन चार घण्टामै त्यहाँ पुग्छन्. यताबाट हिँड्दाखेरि तीन दिन लाग्छ. समस्या त्यो पनि छ नि त, मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि
0: तीन दिन लाग्छ, उताबाट चार घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन. बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ. पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा. अब सड़क पनि अगाडि बढिरहेछ, तर पनि अब उता चार घण्टामा पुगिने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो.
1: सड़क बन्दै गरेको हो कि शुरूआत नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेको छ. बजेटको कटौतीको माड हामी खेपिरहेका छौँ. 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ. आज भन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो. अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेछु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सड़क विभागले.
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्. विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ. सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ. आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ. नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ. सर्लाईको सदरमुकाम मलंगमा अघि साँझ घरको छतबाट खसेर दुईजना मिस्त्रीको मृत्यु भएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ. र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धिताललाई धन्यवाद. भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाम्बरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुपथ मूल्यमा गरिन्छ साथै

पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भनी तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सुनखुवा सभा।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852058344 र 0295602048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
12: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
13: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
13: खै के गर्ने गर्ने दिदी।
14: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरुकै सहर खादरीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि शङ्खु सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 7070 029553640 र 98070155। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
16: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-520-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एनसीएसए कम्प्युटर सेन्टर खाँदै सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै छाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
6: सम्पर्क 029140084 र 9840045827।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 MHz।
9: सिक्स पिल्ला, हाम्रो नेपालको पापड।
10: हेलो,
11: के हो मेरो रकस्टार? आज भोलि त मेरो लागि टाइम नै छैन त।
10: त्यस्तो होइन के माया, तर सुन न,
11: तर केही जान्दिन म, खुलुक्क मेरो लागि एउटा राम्रो गीत लेखेर पठाए।

0: मस्क सहित अमेरिकी व्यापार र प्रविधि.
1: Obviously, the war in Iran is now overshadowing the.
0: स्वाभाविक रूपमा दुई देश बीचको वार्ता इरान युद्धको छायामा परेको छ. सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला. संवाददाता लरा बिकरको भनाई. युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्. स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए. प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो. आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ. पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्. अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ. त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन. प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए. भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ. मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो. चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए. र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ. उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ. यो बीबीसी नेपाली सेवा हो.
2: साझापखमा यहाँलाई स्वागत छ. संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन. छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्. सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे. एक रिपोर्ट. सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन. आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे. प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
3: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ. त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नको लागि उठेका प्रश्नको जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो. त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ. यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ. हामीले टेबल गर्न दिएका छौं. यो हाम्रो उहाँका प्रति सम्मान हो. सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो.
2: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए. सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीलाई जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे.
4: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन.
2: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए.
5: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु. भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला.
2: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्. उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे. यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्. बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो.
5: माननीय सदस्यहरू,
6: मान्य सदस्यहरू,
2: दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 जना सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
7: संसदीय अभ्यासमा यो चाहिँ अलि अर्थवादी घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसद प्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, र जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो, त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
2: पत्नी सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र?
7: होइन, यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तल हो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
2: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसद यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
7: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र भने संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ, सधैँभरि संसद फेरि यस्तोका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकलाई संसद घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
2: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
7: सभामुखले जुन आज बोल्नुभयो, म सम्पर्क र संवाद स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो। सभामुखले त रुलिङ गर्यो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 मिनट जाँदा उपस्थित हुनुपर्छ भनेर सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि। व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय त्यो मानहानिको प्रक्रियामा जान सक्छ।
2: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना?
7: होइन, विगतमा अब कतिपय बेलामा मन्त्री प्रधानमन्त्रीले जवाफ नदिन चाहँदाखेरि चाहिँ जवाफ माग गर्दै विपक्षीहरूले संसद अवरोध गर्ने, घेराउ गर्ने

0: लाभकारी र छरितो बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, कक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्य विभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तीनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरूमध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनो अशोक दाहालबाट।
1: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चरको अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सी बीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाव दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: this is the
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: 31 गते बिहिबार जेठ कृष्ण द्वादशी जेठ कृष्ण द्वितीया 14 मे 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
3: प्रधानमन्त्रीको अनुपस्थितिले संसदमा बवण्डर, सुशासनसँगै अर्थतन्त्र सुधार्ने बजेट ल्याउँदै अर्थमन्त्री, अध्यादेशको भविष्य कांग्रेस कम्युनिष्टको हातमा, भट्ट र अग्रवाललाई जोगाउने प्रयासमा अधिकारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेश छाडेर गाउँमा बाख्रा पालन शीर्षकको शुभ समाचार।
1: रामेछापको मन्थली नगरपालिका 4 सालु पोखरेकी अरूणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रा पालन व्यवसाय सञ्चालन गरेकी छन्। 4 वर्ष बेलायत र 11 वर्ष दुबई तथा कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्रै काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रूचि जागेपछि गाउँमा आएर बाख्रा पालन व्यवसाय थालेकी हुन्। अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेशा अंगालले अठोटका साथ गाउँ फर्केकी हुँ। केसीले भनेकी छन् बाख्रा पालनका लागि अहिले उनले गाउँमा करिब 20 लाख रूपियाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रा पालन मात्रै नभएर कुखुरा गाई भैंसी माहुरी पालन र कफी खेती गर्ने योजना रहेको केसीले बताएकी छन्। 2081 गाउँ आएर काम शुरू गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताएकी छन्। उनले मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीबाट भने आवश्यक प्राविधिक सल्लाह पाउँदै आएकी छिन्। उनका बुवा चित्र केसी छोरीको व्यवसायबाट खुशी छन्। उनले भने मेरा 5 छोरी मध्ये अरू सबै शहरतिर रोजगारीमा छन्। हामी पति पत्नी पनि काठमाडौँमा बस्छौ, कहिले काहीँ मात्रै गाउँ आउने गरेका छौं। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छोडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकोमा खुशी लागेको छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

बफर पाउनु होस्। हरेक 15 दिनमा क्रमचन्द्रको मिक्सचर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने, संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखाएकोमा चौतर्फी आलोचना भइरहेको छ। लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसदको गरिमामै क्षयीकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ। सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधि सभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एकपटक पनि सम्बोधन गर्नु भएको छैन। प्रतिनिधि सभा निर्वाचनपछि 19 चैतमा भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले झन अस्वाभाविक गतिविधि देखाउनुभयो। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो। राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नुभयो भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण समेत सार्वजनिक भएको छैन।
3: यसबीच प्रधानमन्त्रीको कार्यव्यस्तताकी संसदप्रतिको व्यवस्था शीर्षकमा सोही समाचारलाई नागरिक दैनिकले लेखेको छ। प्रतिनिधि सभाको बुधबारको बैठक सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो, तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट सरकार को वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गरेका थिए। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्ले नै जवाब दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका थिए। सिंहदरबारमै रहेका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सकेनन् भन्ने प्रश्न उठ्यो। प्रधानमन्त्रीबारे संसदलाई जानकारी हुनु पर्यो, संसदमा आएर प्रश्नको जवाफ दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदनमा आवाज उठाए। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक तीन पटकसम्म अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे प्रधानमन्त्रीको कार्यालयमा मन्त्री परिषदको बैठक राखी कार्यव्यस्तता देखाएका प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन सकेका छैनन्।
2: त्यस्तै दलीय हटले बन्द बन्यो संसद शीर्षकमा मध्याह दैनिकले खबर छापेको छ। संसदको वर्षीय अधिवेशन प्रारम्भ भएको तेस्रो दिनमै प्रतिनिधि सभाको बैठक अवरूद्ध भयो। बुधबारको संसद बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाह बालिनले सम्बोधन गर्ने कार्यसूचीमा राखे पनि उहाँ संसदमा आउनु भएन। संसदमा उठेका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री सोडिम वाग्लेलाई प्रतिनिधिका रूपमा अघि सारेपछि विपक्षीले आपत्ति जनाउँदै सदन अवरूद्ध गरेका हुन्। संसदीय व्यवस्थामा प्रधानमन्त्री छान्ने संसदले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सक्ने सम्मको हैसियत राख्छ। सोही व्यवस्था बमोजिम प्रधानमन्त्री बनेका बालेन संसदप्रति अनुत्तरदायी भएको विपक्षीको आरोप छ। प्रधानमन्त्रीको कार्यशैली र हटिपनले सिंगो संसदकै मानमर्दनसँगै नियमित नीति कार्यक्रम समेत प्रभावित हुन पुगेको उनीहरूले बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागिताका लागि रोलिङ गर्न सभामुखसँग माग गर्नुभएको थियो।
3: अब मन्त्रालय 18 मात्रै शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको काभ्रे सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितवेयिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत राखेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजन व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि तथा वन पर्यावरण मन्त्रालय बनाइएको छ।
2: सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइदै शीर्षकमा कान्तिपुर दैनिकले छापेको छ। अर्थमन्त्री स्वर्ण वाग्लीले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइ छ। त्यस्तै अर्थमन्त्री वाग्लीले सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने जनाउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लीको भनाइ छ। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असफल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक बाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लीले जनाउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी पाँच वर्षभित्र 15,000 मेगावाट र एक दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ। तर ऊर्जा अर्थशास्त्री, जलविद्युत विज्ञ तथा बजार विश्लेषकका अनुसार अबको प्राथमिकता र रणनीति मुख्य रूपमा विद्युत उत्पादन विस्तारमा मात्रै केन्द्रित रहे यसले नेपाललाई समृद्धिको बाटोमा होइन अझ गहिरो आर्थिक जोखिमतर्फ धकेल्न सक्छ। विज्ञहरूका अनुसार अहिले नेपालको मुख्य चुनौती विद्युत उत्पादन होइन, बरु उत्पादन भएको विद्युतलाई लाभदायक रूपमा उपयोग, भण्डारण वा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। नेपालको विद्युत क्षेत्रमा संरचनात्मक रूपमा माग र आपूर्ति बीच असन्तुलन जोखिम देखिएको छ। उत्पादन निरन्तर बढ़ेको अवस्थामा पनि एकातिर घरेलू खपतको वृद्धि कमजोर छ भने अर्कोतर्फ परिणाम र मूल्य दुवै दृष्टिले निर्यात बजार अनिश्चित बन्दै गएको छ। साथै प्रसारण लाइन निर्माण र स्थानीय वितरण प्रणाली सुदृढीकरणमा पर्याप्त लगानी हुन सकेको छैन, जसलाई प्राथमिकतामा राख्न आवश्यक रहेको विज्ञहरूको भनाई छ।
2: त्यस्तै भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारिकाको नाममा पनि हिमालयन रिइन्स्योरेन्समा सेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी रहेको छ। खास गरी भट्टका साझेदारहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस माइक्रो लाइफ इन्सुरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुनै कुनै निकाय सक्रिय भएको बुझिन्छ। सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खुल्न सकेका छैनन्।
3: अध्यादेशको भविष्य कंग्रेस कम्युनिष्टकै हातमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। सरकारले संसद अधिवेशन रहेका बेला विभिन्न आठवटा अध्यादेश ल्यायो जसले सार्वजनिक पद धारण गरेका झण्डै 1500 जना एकै पटक पदमुक्त भए। यसबाहेक निर्माण क्षेत्र, शहरी क्षेत्र, सार्वजनिक खरिद भूमि लगायतका महत्वपूर्ण विषयमा सरकारले अध्यादेश ल्याएर पुराना नीति बदलेको छ। ती अध्यादेश ऐनमा रूपान्तरित हुन्छन् या हुँदैनन् भन्ने विषय राष्ट्रिय सभाको वर्तमान संसदीय अंकगणितका कारण फेरि पनि कंग्रेस एमा